0: सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केबी न्यू पुटुवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
1: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाऊ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डिप माइण्डका डेमिस हसाबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिय तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विशेष सत्तारूढ़ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: Essence. एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो हो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब भित्री पृष्ठका खबर। सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
4: मुस्ताङको गरप झोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ। भदौ 30 र 31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने माग तय गर्ने तयारी गरिएको छ।
3: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ। बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन्। गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम, ढुङ्गेको महादेव मन्दिर, तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन।
4: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ। 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो। लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो। त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबन स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो।
3: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन्। चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए।
4: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। महासभामा नेपालको जलवायुजन्य विपद, जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ।
3: गुल्मीको मदान गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदाने गाउँपालिका 1 अग्लुङ ठूलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ।
4: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेको सी महाविपत्तिले खल्लो बनाएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेको सी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्।
8: अब खेल खबर। नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मंचबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए।
7: अब विचार विश्लेषणको पालो। हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा खाँदा खेल्दा बस्दा सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन मनन पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी 5 कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे। त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
8: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Time check.
1: अहिले बिहानको 6 बजेको छ।
2: चलनको जोखिम असोज एकदेखि कृष्ण भीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने
3: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय
4: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा आलटाल चीनसँगको व्यापारमा कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका किसान उत्साहित
3: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 बढी विस्थापित युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी साउदीमा सुरक्षा चुनौती
4: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: साझा खबरको सबैभन्दा सुरुमा होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग
3: रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ मन्त्री परिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो सरकारले 4 सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रुपियाँ उपलब्ध गराउने र 4 बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रुपियाँ थप गर्ने व्यवस्था गरेको छ यो सहायता अधिकतम 6 प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो
6: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 तत्काल राहत स्वरूप भनेर 4 सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलेट गरिसके अवस्था छ हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ
3: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 बढी प्रभावितले आश्रय लिइरहेका छन् राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ
4: यसैबीच सदरमुकाम धुन्चेबाट स्याप्रुबेसीतर्फ जाँदा करिब 13 सड़क सुरक्षित नै छ 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन् सड़क सञ्जालमा रसुवा जोडिँदैछ चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् यसैबीच 103 शव भने आफन्तलाई बुझाइएको छ भदौ 10 भोटेकोसी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो
7: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण सुरु भएको छ नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा 4 एकजना व्यक्तिको 4 लाग्ने अवस्था छ ब्लडबाट कम्तीमा 2 लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
4: अधिकांश सब पहिचान खोल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती सब चितवन, काठमाडौँ, पाल्पा, नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह, सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 र बालक 53 गरेर कुल 102 राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन नसकेको बताउनु भएको छ। उहाँले बाढीमा कुल 1500 भन्दा बढी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
3: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक, सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न, ग्यास, निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृङ्खला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
0: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
4: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशन पछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
8: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसैले अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
4: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 माग नै सम्बोधन हुने निर्णय काँग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 मनोनयन सक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
9: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथीत्व बन्ला।
4: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: विपद जुनसुकै बेला आउन सक्छ, बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अब

0: पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौ।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिआइएन।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
5: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेको सी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तस नस बनाएको छ। त्यस्तै बाढी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्ण भीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसिसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसिसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसिसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्र पृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत

0: पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउँ 10 भटेकुसीमा आएको विनाशकारी बाढीले खर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रुपियाँ आवश्यक पर्ने अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला? अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
1: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउनै चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका 100 घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्री पन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भोजप्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलाश शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले सुरु गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अरबौं रुपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 कोरला नाकामा उठ्यो 1.5 राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गभर्नरको कार्यकाल 3 कायम गरी बाँकी 2 निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2,000 भन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो होती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड मान्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समय जगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन 2 उपाधि उचालेको छ।
0: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोसी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
4: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
4: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौनामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
4: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट, मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छन्।
3: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
4: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारै साथी त बन्ला।
3: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकोसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
3: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, MCC अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, दिउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय,
5: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा हालताल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
3: यमनमा यो युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती
5: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सडकमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
5: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: अब प्रसारण हुँदै
1: यो हो जय पृथ्वी एफएम नेटवर्क।
2: त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन एकातर्फ यसको धार्मिक महत्त्व सांस्कृतिक महत्त्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्त्व पनि छ। हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। र योपालिको तिज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो, जलवायु परिवर्तनका सङ्केतहरूले आज महासङ्कट हामीले बेहोर्नु परेको छ। एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्। आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बेहोर्याएको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ। त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन। त्यो खालको तागत शक्ति आजको दिनले तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ। सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ। आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
3: हस्, रक्षमयाको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ। नमस्कार,
2: धन्यवाद, सबैलाई शुभकामना।
3: हस्, उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्गला। आज रेसो नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित।
4: हार्दिक आमन्त्रण।
5: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
4: बीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ। हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
5: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
5: जनक बहादुर जेठारा प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट 7 दाँतोला बझाङ।
4: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 को विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
6: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
4: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि 1-1 प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
6: प्यारीलाल जेठारा प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय मस्टा 6 रिलु बझाङ।
7: भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेड मस्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, 7 वडाका वडाध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर सातका पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्य कर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षा कर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर सातका द्वय मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सड़क नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मस्टासार ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्य सहकारी संस्था लिमिटेड, मस्टा गाउँपालिका, वडा नम्बर 7, ठकुन्ना बझाङ।
3: छ समस्यामा छ, भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ? सुरुमा
8: यहाँले भन्नुभयो जस्तै यस वर्षको तिज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट, भोटेकोसी बाढीबाट बेपत्ता भएका 5,000 बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई, छोरीहरूलाई, उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो, माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र तिजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता, सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु।
3: यसपल्ला नेकपा एमाले पनि तिजलाई, अर्थात् हरितालिका तिजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर्खाउने औपचारिक कार्यक्रम गरेन, होइन?
8: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसअघि, किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा, नुवाकोट र दार्जिलिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढङ्गले खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
3: प्रदीप गिवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्यु सयमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
8: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ, चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, सङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू, विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत, जोडिएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो, भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन। यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसँग खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
3: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि विश्लेषण सुन्दैछु।
8: त्यस्तो होइन, त्यो होइन, किनकि त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो, त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला शक्ति मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन्, तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका तर ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कुटनीति।
3: यहाँलाई त अब अलिकति अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नु भएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कुटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
8: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तिनवटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो, अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मुद्दामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो। त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार बनेको छ, बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशङ्कित देखिन्छ, पछिल्लो समय जुन ढङ्गका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए, गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। जन प्रधानमन्त्रीले रोस्टमबाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु। होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो। होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो। तर उहाँले उच्च स्तरीय त्यो संवादमा आए लेभल डिबेट भन्छ, त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने भने
3: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त।
8: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ, यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कूटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन, राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ, अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो। त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन। अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन, यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ। यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ। त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु।
3: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ। तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भएको, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
8: एकदम छोटो तरिकमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ।
3: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
8: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, यो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्। मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु। म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटीको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौँ र त्यो संकल्पका साथ अगाडि बढ्छौँ।
3: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ।
8: तपाईँको प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल गर्नका
3: निम्ति, म क्लिप भाइरल गराउने पक्षमा छैन,
8: चिप खालको भयो। मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन। आज सिङ्गो राष्ट्र नै सङ्कटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गर्यौँ। भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली काङ्ग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो, कङ्ग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो। सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्ने भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नगएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा सङ्कट भदौ 23-24 विकसित भएको सङ्कट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो। यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ।
3: यहाँको महत्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीप गिमालीजी
8: नमस्कार,
3: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिमाली। आज सुन्ने नेपाली बसमा छोटो विश्राम लिन चाहन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।
9: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी।
10: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ। सेवाहरू: पेटको दुखाई, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
7: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
10: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
11: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
7: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
10: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
11: चिकित्सक बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
7: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
10: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
4: हार्दिक आमन्त्रण।
5: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
4: वीरबहादुर जेठारा, प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार, तलकोट 6 बडी गाउँ, बझाङ। हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
5: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे, स्थान विद्यालयको प्राङ्गणमा।
5: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला, बझाङ।
12: पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर नफालौ, प्लास्टिकको प्रयोग घटाऊ, नदी, जंगल र धार्मिक स्थलको संरक्षण गरौ। मुस्कान सहितको स्वागत, स्वच्छ वातावरण र सुरक्षित गन्तव्यले पर्यटकको मन जित्छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। पर्यटकीय सम्पदाको संरक्षण गरौ, पर्यटनबाट समृद्धि बढाऊ।
13: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
14: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
15: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
13: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

0: time check. अहिले बिहानको 7 बजेको छ.
1: It's 7 a.m.
0: तपाईं अहिले जय पृथ्वी एफएम सुनिरहनु भएको छ. अब अगाडि प्रसारण हुँदैछ रेडियो नेपालबाट प्रसारित समाचार.

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदै पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव प्राप्त, अझै 4000 बढ़ी बेपत्ता। जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने सरकारको तयारी र भारतमा जारी ब्रिक्स सम्मेलनमा आपसी सहकार्यलाई थप बलियो बनाउने विषयमा सदस्य राष्ट्रहरूबीच छलफल।

0: always fly.
1: Nepal Telecom, Rashtra Ko Sanchar.
2: समाचार अब विस्तारमा। हरितालिका तीज पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने परम्परा रहिआएको छ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरी श्री महादेवपति पाउने वरदान पाएको धार्मिक विश्वास रहिआएको छ। महिलाले वर्ष दिनभरि आफूले गरेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने गर्छन्। तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ। तीजका अवसरमा आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएका छन्। पशुपतिनाथ क्षेत्रमा तीजको अवसरमा भएको चहल पहलका सम्बन्धमा जानकारी दिनका लागि पाशुपत क्षेत्रबाट हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठी टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुरेन्द्रजी, हजुर, अहिले तपाईँ पशुपति क्षेत्रमा हुनुहुन्छ। त्यहाँ अब बिहानै 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोकाहरू दर्शनका लागि खुल्ला गरिएको समाचार आएको छ। त्यहाँको पछिल्लो अवस्था कस्तो छ बताइदिनुहोस् न।
3: प्रवीणजी, तपाईँले भनेअनुसार नै बिहान 3 बजेदेखि पशुपतिनाथका 4 ढोकाहरू दर्शनार्थीका लागि खुल्ला गरिएको छ र जो दर्शनार्थीहरू आइराख्नु भएको छ उहाँहरूले सहजपूर्वक हरिदर्शन गर्न पाउनु भएको छ। यसपालि अलिकति सहज किन भएको छ भन्दाखेरि मलाई लाग्छ रसुवागढी बाढीको प्रभावका कारण पनि होला। देशको अन्य ठाउँबाट तीर्थालु भक्तजनहरूको आगमन हुन सकेको छैन, त्यस कारण काठमाडौँ केन्द्रित भक्तजनहरू अथवा महिला नारीहरू तीर्थ जो अहिले चाहिँ उसमा व्रतालुहरू उहाँहरू चाहिँ यहाँ चाहिँ पशुपतिनाथ मन्दिर परिसरमा आउनुभएको छ र त्यति बाक्लो उपस्थिति पहिलाको जस्तो छैन। र अर्को कुरा, यसपालि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भित्रसम्म प्रवेशका लागि महिलालाई मात्रै चाहिँ प्रवेश दिएको छ। पहिला पुरुष बालबालिका बच्चा लिएर पनि जाने प्रचलन थियो, यसपालि केवल महिला मात्र चाहिँ लाइनबद्ध भएर भित्रसम्म पूजा आराधनाका लागि रहेका छन्। त्यस कारणले गर्दाखेरि पनि अलिक सहज भएको छ। त्यस्तै गरी अब बाटो सहज हुँदाखेरि, आवागमन सहज हुँदाखेरि छिमेकी देश भारतबाट पनि तीर्थालु भक्तजनहरूको चाहिँ आउने क्रम हुन्थ्यो, प्रायः आइराख्नुहुन्थ्यो उहाँहरूले। अहिलेको मौसममा त झन् भारतबाट आउने तीर्थयात्रीहरूको संख्या बढी हुन्थ्यो, त्यो लगभग नगर्ने नै छ। 1-2 पनि देखिँदैनन्, फाट्यपुट्ट पनि देखिँदैन, होइन। त्यसले गर्दाखेरि लाइन सानो छ, लाइनहरू धेरै राखिएका छन्। एकै पटकमा 8 चाहिँ दर्शन गर्ने व्यवस्था मिलाइएको छ, त्यसले गर्दा एकदम व्यवस्थित देखिएको छ। किनभने दर्शनार्थीको संख्या अलि गत वर्षहरूको तुलनामा, विगतका वर्षहरूको तुलनामा निकै न्यून रहेको छ प्रवीणजी। र यहाँ चाहिँ अब व्यवस्था पनि राम्रो बनाइएको छ। अब महिला प्रहरीहरू, महिलाहरू बढी भक्तजन आउने भएकोले महिला प्रहरीहरू सकेसम्म बढी मात्रामा तैनात गरिएको छ। त्यसै गरी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, होइन, त्यस्ताको लागि यहाँ स्वयंसेवकहरू खटिएका छन् र उहाँहरूलाई छुट्टै किसिमले दर्शनको व्यवस्था उहाँहरूले संयोजन गरिराख्नु भएको छ। त्यसै गरी विभिन्न किसिमका शिविरहरू सञ्चालन गरिएका छन्, खाने पानीको व्यवस्थाहरू विभिन्न सङ्घ संस्थाहरूले मिलाएका छन् र पशुपति क्षेत्र
2: त्यसो त अब यस वर्षको तीज भटेकोसीमा जसरी बाढी आयो त्यसले ठुलो जनधनको क्षति पुर्यायो। त्यसपछि अघिल्ला वर्षहरूमा तीज आउन केही दिन अगाडिदेखि नै महिलाहरूले यो तीज पर्वका लागि विभिन्न तयारीहरू गर्ने गर्थे। यस वर्ष चाहिँ त्यो एउटा दुःखको समय पनि परेको छ, जसका कारण चाहिँ तीज होइन विगतको भन्दा फरक तरिकाले प्रकारले मनाइँदैछ, तर तथापि मन्दिरहरूमा दर्शन गर्ने जुन खालको विगतदेखिको परम्परा, व्रत बस्ने परम्परा छँदैछ, यसलाई चाहिँ निरन्तरता भने दिइ नै रहेका छन्। अब यहाँले भने जस्तै काठमाडौँबाट बाहिरबाट यो पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनहरू अब बाटोका कारणले पनि रोकिँदा आउन नसक्दा, विगतमा जसरी भिडभाड हुन्थ्यो दर्शन गर्ने दर्शन गर्नका लागि पशुपतिनाथमा, यसपालि चाहिँ त्यो देखिएन, सहज ढङ्गबाट दर्शनार्थीहरूले चाहिँ दर्शन गर्ने व्यवस्था गरिएको छ, होइन सुरेन्द्रजी? हस् हस्, यहाँलाई जानकारीका लागि धन्यवाद। हामी फेरि पछिल्ला बुलेटिनहरूमा पनि त्यहाँको पछिल्लो जानकारी हामी दिने नै छौँ। यहाँलाई धन्यवाद। हामी कुराकानी गर्दै थियौँ तीजका अवसरमा पशुपतिनाथमा दर्शनका लागि त्यहाँ पशुपति क्षेत्रमा भइरहेका चहल पहल, दर्शनका लागि गरिएको व्यवस्था लगायतका सन्दर्भमा त्यहाँबाट प्रत्यक्ष रूपमा जानकारी दिनुभएको थियो हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठीले। अब लागौं बाँकी समाचारतर्फ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क हिजोदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सड़क सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिई पहिरोसँगै बाटोमा फसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराइएको नौविशेष मुगलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको भए पनि सड़कको अवस्था हेरी यातायातलाई थप सहज बनाइनेछ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सड़क दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि गत भदौ 14 गते सड़क भाँसिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सड़क हुँदै दैनिक 14,000 बढी सवारी साधन आवजावत गर्ने गर्छन्। भोटेकोसी बाढीमा परी मृत्यु भएका मध्ये हालसम्म 1,392 जनाको शव फेला परेको छ। बाढीमा परी अझै 4,089 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शव मध्ये 542 पुरुष, 336 महिला तथा 514 शव आंशिक अङ्गसहितका छन्। भेटिएका शव मध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको पनि प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2,907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 272 पुरुष, 328 महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ, जसमा पुरुष 6,407, महिला 2,830 र पहिचान नखुलेका 50 जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएका मध्ये 2,781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्रेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। भोटेकोसी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन्। भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चौतर्फी चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका छन् भने नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रियान हटाउने काम सम्पन्न भएको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन्। सुरुङ मार्गबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको छ। हाकुबेसी स्थित अडिट एकमा नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित रहेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढी प्रभावितको उद्धार राहत र पुनस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। मुख्यमन्त्री थापाले विपदका कारण प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले बाढीका कारण प्रदेशका 15 पालिका प्रभावित भएको बताउँदै बाढीबाट 40 भन्दा बढी पुल र झण्डै 1 दर्जन जलविद्युत केन्द्रमा क्षति पुगेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.72 करोड रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिणाममा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालय

0: सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड जीसीएसबाट प्राप्त सहयोग परिचालन गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने गृह कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र युएनडीपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त रहेका छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। हिजो ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको हो। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुँमा हिजो भएका सवारी दुर्घटनामा परि 6 मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रोगाका सुन्दर खड्का मगर र सानीभेरी 6 अन्दाजी 16 प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। त्यस्तै सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बारीपाटीका 55 आशा बुढाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा हिजो भएको मोटरसाइकल दुर्घटनामा 2 मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलबर्टमा ठोकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार इन्दुरुवा नगरपालिका 3 सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा हिजो ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर मनहरी गाउँपालिका 6 बस्ने 26 अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ। महामन्त्री पौडेलले आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनैतिक जीवनको महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण नवीकरण तथा अध्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो। उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटक पटक समय अवधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका समेत परिमार्जन गरिएको बताउनुभयो। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउँदै आइएको छ। भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका र बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। पहाड़ी जिल्ला बैतडीमा 2 6 डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 र भदौ महिनामा 3 गरी 6 डेंगी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
1: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 डेंगी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेंगी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
2: पछिल्लो अवस्था भनेपछि अहिले भदौको महिनामा जिल्ला अस्पतालमा 3 डेंगी बिरामी फेला परेका छन् होइन, त्यसै गरी साउनको महिनामा 3 हाम्रो शिवनाथतिर भयो, पञ्चेश्वरमा पत्ता लागेको र
1: पछिल्लो समयमा पहाड़ी जिल्लाहरूमा समेत डेंगी संक्रमण बढ़दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरीश पन्त,
2: डेंगू संक्रमणका बिरामी लगभग एक दुईजना दिनमा आउँछन्, दिनको 250 बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये मेक्सिमम भाइरल जो दुखा छन् त्यो मध्ये पनि एक दुईजनालाई डेंगू पोजिटिभ आउँदैछ अहिले।

0: साउनदेखि कार्तिक महिनासम्म डेंगी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान संचालनमा रहेको छ। डेंगी रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। मोहन कलौनी बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेंगी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: सुदूरपश्चिम प्रदेशका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार निर्माण सम्पन्न भएको छ। यस्तै 7 निर्माणाधीन रहेका छन्। कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा 20 मेट्रिक टन क्षमताका कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ। यस्तै दार्चुला, बैतडी र डडेलधुरामा कोल्ड स्टोर निर्माण कार्य जारी रहेको छ। डोटीको राजपुर र झोरायलमा आलु तथा तरकारी भण्डारणका लागि 20 मेट्रिक टन क्षमताका 2 कोल्ड स्टोर निर्माणाधीन अवस्थामा छन्। कञ्चनपुरको पुनर्वास नगरपालिकामा 30 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधारा चाँदनी नगरपालिकामा 30 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको छ। कैलालीको भजनी र चुरेमा 20 मेट्रिक टन क्षमताका 1-1 कोल्ड स्टोर निर्माणाधीन छन्। यस्तै लम्कीचुवामा 30 मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढी 350 मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ। बझाङको खप्तड छान्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 बेपत्ता छन्। भदौ 23 गते बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्कने बताए पनि अहिलेसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। थारू समुदायको महत्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको यो रिपोर्ट।
2: अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष टिकाराम डगौरा,
3: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो 14 थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व धुमधामका साथ मनाइरहेका छन्।
2: अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरी चेली तथा दिदी बहिनीका लागि 1 भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरी चेली तथा दिदी बहिनीलाई दिने परम्परा छ।
4: बहिनीहरूको दिदीहरूको लागि छिट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजा पाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
2: वर्षभरि माइती आउन नपाएका विवाहित छोरी चेली तथा दिदी बहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भला कुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदी बहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका तीन छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
5: राणा समुदायहरूले आज व्रत बसेका छन्, उनलाई दिन इतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
2: यसरी अटुवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
1: अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा चीन, रुस, भारत सहित 11 देशका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। 18 ब्रिक्स सम्मेलनमा नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकारी लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकारीलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। इन्डोनेसियाको जाभा र बोर्नियो टापु बीच एउटा डुङ्गा डुब्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 130 जना बेपत्ता भएको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन्। अब आर्थिक समाचार।
6: मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातोपानी र रसुवागढ़ी नाका बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रूपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो।
1: सुमिता लामा, अब खेल समाचार।
7: आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटिले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, भूषण भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामी छानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स यूएई संघको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20 आई क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20 आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामी छाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाड़ी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 छ खेलमा 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाड़ीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाड़ीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
1: रमेश टमाटा अब मौसम। आज बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाली महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदै पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने। भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1392 जनाको शव प्राप्त, अझै 4000 बढी बेपत्ता। जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने सरकारको तयारी र भारतमा जारी ब्रिक्स सम्मेलनमा आपसी सहकारीलाई थप बलियो बनाउने विषयमा सदस्य राष्ट्रहरूबीच छलफल। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
8: अहिले 7:30 गएको छ।

0: एकल उपाधि जित्ने पहिलो अमेरिकी बन्ने अवसरबाट चुकेका छन्। 24,000 भन्दा बढी दर्शकबीच खेलिएको फाइनलमा फेरेब्रे आफ्नो अनुभव र सन्तुलनको आधारमा बाजी मारे। यसपटक युएस ओपनको महिला एकलतर्फ
1: सुनकुडा क्याम्पसको 4 वर्षे स्नातकतः प्रथम वर्ष आंशिक 2082 का विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्षे स्नातकतः बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
1: तपसिल हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति। यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001015003155 परीक्षा शुल्क बुझाएको सकल भौचर।
2: नोट: आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुत्तीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
1: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ। पातलिक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 अत्यन्त जरूरी सूचना।
2: यस पातलिक सामुदायिक वनको 4 किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी 4 किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
1: साथै यस वनको बन्द क्षेत्रभित्र छारा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
2: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझान। सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथरचिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
2: सञ्चालित कार्यक्रमहरू: बीएडतर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन,
1: र बीबीएसतर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
2: हाम्रा विशेषताहरू:
1: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
2: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
1: कम्प्युटर ल्याबको व्यवस्था भएको,
2: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
2: छात्रावासको व्यवस्था भएको।
1: भर्ना कार्यक्रम: भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म, भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म, कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 9764343535, 9843431426 र 9868557895।
2: इमेल sunkudacampus@gmail.com।
1: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख।
2: सुनकुडा क्याम्पस बिथर्चिर गाउँपालिका, वडा नम्बर 9, सुनकुडा, बझाङ।
3: होइन, तपाईलाई थाहा छैन गाडीमा चुरोट पिउन पाइदैन भन्ने कुरा?
4: तपाईलाई के मतलब? तपाईको पैसा खाइदिएको छैन क्यारे?
3: हेर्नुस्, तपाईले आफ्नो स्वास्थ्यलाई त हानि पुर्याउने काम गर्दै हुनुहुन्छ, त्यति मात्र होइन अरूको लागि पनि हानि हुने काम गर्दै हुनुहुन्छ। तपाईले गरेको धुम्रपानले तपाईँ मात्र होइन तपाईँ नजिक बस्ने हरेक व्यक्तिलाई उत्तिकै असर गरिराखेको हुन्छ। तपाईँलाई सायद थाहा छैन होला, यस्तो सार्वजनिक ठाउँमा चुरोट, बिडी, सिगार, तम्बाकु, ककड, सुल्फा, खैनी, गुटखा केही खान पाइँदैन। यदि खाएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन 2068 अनुसार सार्वजनिक स्थानबाट निकालिने वा ₹100 जरिवाना समेत तिर्नुपर्छ।
5: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
6: कमिंग अप नेक्स्ट, पेट्रियोटिक नेपाली सङ्ग्स अनरिङ आवर नेसन एन्ड इट्स हिरोज ओन्ली अन जय पृथ्वी एफएम 96.3 मेगाहर्ज एन्ड सेती एफएम 93.6 मेगाहर्ज।
7: स्पोन्सर्ड बाई भूपू सैनिक अर्ग्यानिक एग्रिकल्चर इन्डस्ट्री, रिङ रोड, चैनपुर, बझाङ। चुज अर्ग्यानिक, स्टे हेल्दी।

0: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि
1: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
0: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
1: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सीट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान।
0: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
1: कक्षा 11 ग्रेड सीट प्रतिलिपि एक थान।
0: पासपोर्ट साइजको फोटा 4 प्रति।
1: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रूपियाँ,
0: व्यवस्थापनका लागि 6,525 रूपियाँ
1: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001017500315 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
0: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
1: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
0: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखाशास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
1: थप जानकारीका लागि सम्पर्क 97643473535, 98343441426 र 98867598595।
0: इमेल sunkudacampus@gmail.com।
1: ललित बहादुर विष्ट, हबो क्याम्पस प्रमुख,
0: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, वडा नम्बर 9, सुनकुडा, बझाङ।

0: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: सेवाहरू: पेटको दुखाई, गानोगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
2: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झन्झमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
0: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
1: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
2: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
0: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
1: चिकित्सक बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
2: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: सब जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
0: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
3: हार्दिक आमन्त्रण।
4: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: बीरबहादुर जेठारा, प्रधानाध्यापक, जयबहादुर जेठारा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार, तलकोट 6 बडी गाउँ बझाङ।
5: नियमित व्यायाम गर्ने भएर होला, फिट छौ सधैँभरि। ल ल,
6: के गर्ने, गर्नै पर्यो नि। फेरि मलाई त मधुमेह रोगको लक्षण देखियो नि।
5: हो र?
6: हो नि, एकदमै तिर्खा लाग्ने, धेरै पटक पिसाब लाग्ने, भोक ज्यादै लागेर खाए पनि दुब्लाउँदै जाने, हात गोडा झमझमाउने, ससाना खटिरा पनि चाँडै निको नहुने, यहाँसम्म कि बेहोस हुन पुगे। अनि स्वास्थ्य संस्थामा गएर जचाउँदा मधुमेह रोग लागेको थाहा भयो।
5: तर तिमी त फुर्तिलो देखिन्छौ।
6: पुरै छैन नि यार, डाक्टरको सल्लाह अनुसार सन्तुलित आहार खान्छु, पसिना निक्लाने गरी यसरी बिहान दैनिक आधा घन्टा शारीरिक व्यायाम गर्छु, धुम्रपान र सुर्तुजन्य पदार्थ सेवन गर्दिन, बढी चिल्लोयुक्त खाना अनि मदिराको हानिकारक सेवन गर्दिन, नियमित रूपमा मधुमेहको रक्त परीक्षण, उच्च रक्तचाप र तौलको जाँच गराउँछु, वर्षमा एकपटक आँखा परीक्षण गराउँछु। अहिले त सबै थोक कन्ट्रोलमा छ, तब त फिट छु म।
7: जीवन रमाइलो छ, मधुमेह भयो भन्दैमा चिन्ता नगर्नुहोस्। दैनिक आधा घन्टा पसिना आउने गरी शारीरिक व्यायाम गर्नुहोस्, चिकित्सकको सल्लाह अनुसार जाँच र उपचार गराउनुहोस् अनि सन्तुलित खाना खानुहोस्।
8: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: नाउ यु आर लिसनिङ
9: पेट्रियोटिक नेपाली सॉन्ग्स,
3: स्पोन्सर्ड बाई भूपु सैनिक अर्ग्यानिक एग्रिकल्चर इन्डस्ट्री, रिङ रोड, चैनपुर बझाङ, चुज अर्ग्यानिक, स्टे हेल्थी।

0: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
1: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: भवानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड मस्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देशीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मस्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वडाका वडाध्यक्ष ज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा नम्बर 7 का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 का पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्य कर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षा कर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर 7 का दये, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सडक नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान: हिमालय माध्यमिक विद्यालय, मस्टासाथ, ठकुन्ना बझाङ। समय: बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड मस्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
4: हिमालय माध्यमिक विद्यालय दातोलाको बाल दिवस कार्यक्रममा सहभागी भइदिने बारे सूचना।
5: यस विद्यालयले विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस कार्यक्रम मनाउने भएकाले तपसिलको मिति, समय र स्थानमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जनप्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: तपसिल मिति 2083 भदौ 29 गते, समय बिहान 10 बजे। स्थान: विद्यालयको प्राङ्गणमा।
5: जनक बहादुर जेथारा, प्रधानाध्यापक, हिमालय माध्यमिक विद्यालय तलकोट, 7 दाँतोला बझाङ।
6: पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर नफालौ, प्लास्टिकको प्रयोग घटाऊ, नदी, जंगल र धार्मिक स्थलको संरक्षण गरौ। मुस्कान सहितको स्वागत, स्वच्छ वातावरण र सुरक्षित गन्तव्यले पर्यटकको मन जित्छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। पर्यटकीय सम्पदाको संरक्षण गरौ, पर्यटनबाट समृद्धि बढाऊ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
7: Now you're listening
8: Patriotic Nepali Songs
7: sponsored by Bhupu Sainik Organic Agriculture Industry, Ring Road, Chainpur Bajang. Choose organic, stay healthy.

0: र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
1: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
3: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
4: अहिले बिहानको 8 बजेको छ।
5: मन्दिर प्रवेश गर्ने भक्तजनको लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पशुपति मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति तयार गरेर लागू गरेको छ। पशुपति क्षेत्र सुरक्षाको लागि 2 आज 2500 प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। तीज पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले हरितालिका तीजले महिला विरूद्ध हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक र सामाजिक ऐक्यबद्ध ताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको बताउनु भएको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइदिन्छ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक तथा समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल दिवस बाल अधिकार दिवस मनाइँदै आएको छ। यही भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बुवा आमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य केन्द्रित रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्तले बताउनुभयो। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ आज मनाइदिन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभएको छ। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैती देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषयको गोष्ठी गर्न लागि उहाँले बताउनु भएको छ। महाकवि देवकोटाको जन्म विक्रम सम्बत 1966 कार्तिक 27 गते अर्थात कार्तिक कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो। उहाँको निधन भने 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उहाँले नेपाली साहित्यलाई 100 बढी कृति दिनुभएको छ। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको मुना मदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बिक्री भएको पुस्तक हो। नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धारका प्रवर्धक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र क्रान्तिकारीता झल्कन्छ। विक्रम सम्वत 2016 उहाँ शिक्षा स्वायत्त शासन मन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु गराउनु भएको थियो। वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय दिन रहेको छ। गुल्मीमा माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका 5 इन्द्रगौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलमा रहेको माइती घर जाने क्रममा निश्चित खोलाले बगाएको थियो। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। उनको अवस्था भने अझै अज्ञात रहेको विश्वकर्माले बताउनु भएको छ। यस्तै बझाङको खपतड छन्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता छन्। 23 भदौ बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्कने बताएका थिए, तर पनि अहिलेसम्म सम्पर्क विहीन छन्। जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकोले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको परिवारजनले बताएका छन्। र अब मौसम। अहिले बिहान देशका अधिकांश भूभागको मौसम सामान्यतया बदलिरहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। दिउँसो देशको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको हो। देशका पहाड़ी र तराईका क्षेत्रका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
6: यो हो जय पृथ्वी एफएम नेटवर्क।
7: यसपालि त मेरो बुहारी माइत जानु नै पर्दैन। यस्तो बेलामा बुहारी कमजोर हुन्छ भनेर दाल, भात, दुध, हरियो सागपात, तरकारी जस्ता पोसिला खानेकुराहरू प्रशस्त मात्रामा खुवाएकी छु। साथै गरौँ काम गर्न पनि दिएकी छैन अनि भारी पनि बोक्न दिएकी छैन मैले।
8: हो त नि, यस्तो बेलामा त झन् गरौँ भारी बोक्यो भने पाठेघर खस्ने डर हुन्छ। त्यति मात्र कहाँ हो र, पाठेघर त सानै उमेरमा विवाह गरेमा, वर्षेनी सन्तान जन्माएमा पनि खस्न सक्छ नि।
9: हजुर, सानै उमेरमा बच्चा जन्माएमा, वर्षेनी बच्चा जन्माएमा पाठेघर खस्न सक्छ। त्यसैले 20 वर्ष पुरा भएपछि मात्रै विवाह गर्ने, वर्षेनी बच्चा नजन्माउने, समयमै परिवार निजनका साधन प्रयोग गर्ने, गर्भवती वा सुत्केरी बेलामा स्वास्थ्यको विशेष ख्याल राख्ने गर्नुपर्दछ।
2: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
10: हार्दिक आमन्त्रण।
11: यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
10: वीरबहादुर जेठारा, प्रधानाध्यापक जयबहादुर जेठारा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार, तलकोट 6 बडी गाउँ, बझाङ। सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
11: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 को प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
10: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 औं दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
11: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
10: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
11: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
10: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर, बझाङ। बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका। साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर, बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-058।
12: नमस्कार काका।
13: नमस्कार नानी, कता पुगेर आयो?
12: यसो मर्निङ वाक गएर आएको नि।
13: कति राम्रो, हेर त मेरी नातिन, मैले यो गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
12: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
13: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ।

0: योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
2: सवारी हाँक्दै फोन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, फोनमा कुरा गर्दा ध्यान अन्तै जाने हुँदा दुर्घटनाको जोखिम हुन सक्छ। फोनमा कुरा गर्नै पर्ने भए गाडी रोकेर फोनमा कुरा गर्नुहोस् है। हाम्रो सानो लापरवाहीले धेरैको ज्यान जान सक्छ। सवारी दुर्घटना हुनबाट बचौं र बचाउँ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ ठगुन्ना र दहे, तलकोट छ बडी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
4: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौं र आफू पनि सफा बनाऊ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर एकमा अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छे मेला, नौलावन खर्क, भगत डाँडा, किट खोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, ठाडा चरीचरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
5: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
6: हार्दिक आमन्त्रण।
7: यस तलकोट गाउँपालिका वडा नम्बर छ बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट छ बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
6: वीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट छ बडी गाउँ बझाङ।

0: सुतेरै बस्नुहोस्, सुतेरै बस्नुहोस् महारानी। आफ्नो बुढोको पेटमा अन्न पर्यो कि परेन सोध्नु पर्दैन।
1: आधा रातमा रक्सी धोकेर आउनेलाई के सोध्नु पर्यो? मैले अझै खान्छु, तर ल्याइदेऊ।
0: झर्केर सोधेको कसले खान्छ? हेलो बेबी, तिमीलाई कस्तो चुवाक देखेको? चुवाक भनेको के? दामी के दामी आमा तिम्रो।
1: अनि कुन लबस्तरीसँग बस्केको? जाऊ त्यसको घरमा गएर बस, किन घर आउनु पर्यो तिमीले?
0: तेरो घर हो, मेरो घर हो, तँ चाहिँ जा, निस्किहाल निस्किहाल।
2: ए उठ न, ए उठ भने।
3: होइन के भयो? अरे शिव,
2: कानमा कभर लगाएर सुतेको छस् अनि के भयो भन्छस्?
3: आफू त ग्वार ग्वार घुरेर सुतेपछि मैले कानमा कपास कोत्नु परेन त? के भयो?
2: पहिले पहिले तैँले मलाई कुटेर म रातभर रुन्थे, आजकल छोरोले बुहारीलाई कुटेर बुहारी रातभर रुन्छे। वहाँ म गएर आउँछु।
3: होइन जानु पर्दैन, कुट्नै पर्छ त्यो चोथालेलाई। पानी पकाएर बाक्लो कहिले हुँदैन, बैगुनलाई गुण गरेर कहिले आफ्नो हुँदैन। होइन छोरा मान्छे हो, कहिले काहीँ त रक्सी धोकेर आइहाल्छ नि। त्यो रक्सी ढोकेर आयो भन्नेमा त्यसरी गराउनुहुन्छ?
2: अनि पहिले पहिले मैले रक्सी धोकेर आउँदाखेरि त कति गराउँथेस्? तैँले कुटेर मैले रक्सी खान छोडे होइन? म गएर आउँछु। म
3: पर्दैन, खुरक लाएर सुत सुत।
2: उता हल्ला खल्ला भइरहेछ, कसरी सुत्ने?
3: कसरी सुत्ने रे? यी कान कपास खुरक लाएर सुत्ने।

0: बेइज्जत हुन्छ, अरूले के भन्लान् भनेर हामीले सहेर बस्नु हुँदैन। यो घरेलु हिंसा हो, टरीकोमा गएर खबर गरौँ। पीडा सहेर बस्नु हुँदैन, हिंसा सहनु भनेको आफैमाथि हिंसा हुनु हो। जाने होइन, हिँड्ज।
1: हो, हिंसालाई सहनु भनेको आफूमाथि अर्को हिंसा गर्नु हो। हिंसालाई लुकाएर होइन, खुलाएर समाधान गर्न सकिन्छ।
2: सहारा नेपालद्वारा जनहितमा जारी सन्देश।
3: सुन्नुहोस् न, आज एउटा गजबको विरोधाभास कल्पना गरौँ।
4: कस्तो विरोधाभास?
3: एकातिर हामी संयुक्त राष्ट्र संघले सन् 1989 लेखेका आधुनिक कानूनी दस्तावेज अनि बाल अधिकारका बाक्ला ठेलीहरू पल्टाउँदैछौ, होइन?
4: हजुर।
3: अनि अर्कोतिर चाहिँ हाम्रो आफ्नै समाज छ, जुन भनौ न हात्तीको शिर भएका भगवानको पूजा गर्ने वा महिलाहरूले 24 घण्टा पानी पनि नपी व्रत बस्ने हजारौं वर्ष पुराना कथाहरूबाट चलिरहेको छ।
4: हो नि, सुन्दाखेरि त यो एकदमै असम्भव तालमेल जस्तो लाग्छ।
3: ठिकै, एउटा 21 शताब्दीको अन्तर्राष्ट्रिय कानून अनि अर्को प्राचीन हिमालयन परम्परा, तर आज हामी जुन विषयको गहिरो अध्ययन गर्दैछौ त्यो यही कुरामा केन्द्रित छ।
4: भनेपछि आधुनिक कानून र पुराना परम्परा कसरी ठोकिन्छन् भन्ने कुरा?
3: ठोकिने मात्र होइन, कसरी यी कुराहरू कहिलेकाहीँ अचम्मसँग मिलेर आजको नयाँ पुस्तालाई भित्रभित्रै सशक्त बनाइरहेका छन् भन्ने कुरा पनि। ल, यसलाई खोतलेर हेरौँ।
4: यो साँच्चै नै एउटा जटिल तर अत्यन्तै रोचक सन्तुलन हो नि।
3: हो, मलाई त हाम्रो समाज एउटा रुख जस्तो लाग्छ के, जहाँ परम्परागत चाडपर्व र ज्ञान भनेका जरा हुन् अनि आधुनिक अधिकार र कानूनहरू चाहिँ नयाँ पाथहरू हुन्। ती पाथहरूले सूर्यको प्रकाश अर्थात् एउटा उज्यालो भविष्यतर्फ लम्किन मद्दत गर्छन्।
4: एकदमै सुन्दर रूपमा। हामीले अक्सर के सोच्छौँ भने नि, अब आधुनिकता भनेको त परम्परालाई चट्टकै छोडेर नयाँ कुरालाई मात्र अँगाल्नु हो। तर हामीले आजका हाम्रा विभिन्न ऐतिहासिक टिपोटहरू र लेखहरूलाई गहिरिएर हेर्दा अर्कै चित्र देखिन्छ। नेपाल जस्तो गहिरो सांस्कृतिक जरा भएको ठाउँमा अन्तर्राष्ट्रिय मानवाधिकारको एउटा ग्लोबल टेम्प्लेट ल्याएर जस्ताको तस्तै टाँस्न खोज्यो भने त्यो टिक्दैन नि।
3: टिक्दैन। अनि आजको हाम्रो छलफलको मिसन नै यही हो कि कसरी हाम्रा प्राचीन चाडपर्वहरूले बालबालिकाको सर्वाङ्गीण विकास र उनीहरूको आधुनिक अधिकारलाई व्यवहारिक रूपमा मलजल गरिरहेका छन्।
4: सही कुरा। यो भनेको त कानुनी भाषालाई हाम्रो आफ्नै सांस्कृतिक भाषामा उल्था गर्नु जस्तै हो।
3: ठ्याक्कै। अनि यो कानुनी भाषाको कुरा गर्दा मलाई भदौ 29 गते मनाइने राष्ट्रिय बाल दिवसको सन्दर्भ एकदमै सान्दर्भिक लाग्यो।
4: भदौ 29?
3: हो, अघि हामीले भने जस्तै त्यो अन्तर्राष्ट्रिय टेम्प्लेट ल्याएर नेपालमा राख्ने प्रयासको एउटा ठूलो ऐतिहासिक मोड त सन् 1990 सेप्टेम्बर 14 हो नि त।
4: हजुर, सेप्टेम्बर 14, 1990।
3: त्यही दिन नेपालले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिलाई अनुमोदन गरेको थियो। त्यसैको सम्झनामा हामीले अहिले भदौ 29 बाल दिवस मनाउन थाल्यौं। यसले बाल बालिकालाई मुख्य 4 अधिकार दियो: बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने र नीति निर्णयमा अर्थपूर्ण सहभागिता जनाउन पाउने अधिकार। आजभोलि त यी कुराहरू हाम्रो संविधानमै प्रष्ट रूपमा लेखिएका छन्। सुन्दा त एकदमै क्रान्तिकारी सुनिन्छ नि, होइन र?
4: क्रान्तिकारी नै हो, किनभने अब यो महासन्धि आउनुभन्दा अगाडि समाजले बालबालिकालाई कसरी हेर्थ्यो भनेर बुझ्न जरुरी छ।
3: पहिले कस्तो थियो भने,
4: पहिला बालबालिका भनेका केवल संरक्षण गरिनुपर्ने, दया गरिनुपर्ने वा आमा बाबुको सम्पत्ति जस्ता मात्रै मानिन्थे।
3: उनीहरूको आफ्नो छुट्टै अस्तित्व भन्ने नै थिएन।
4: थिएन नि, कानुनी हैसियत पनि खासै थिएन। तर 1990 त्यो महासन्धिले एउटा ठूलो वैचारिक छलाङ मार्यो।
3: हजुर।
4: यसले के भन्यो भने, बालबालिका भनेका निरीह प्राणी होइनन्, उनीहरू अधिकार सम्पन्न व्यक्ति हुन्। उनीहरूको आफ्नो आवाज हुन्छ र त्यो आवाज सुनिने मात्र होइन,
3: त्यसलाई महत्व पनि दिइनुपर्छ।
4: एकदम, त्यसलाई महत्व पनि दिइनुपर्छ।
3: तर मलाई यहाँनिर अलिकति प्रतिप्रश्न गर्न मन लाग्यो है।
4: भन्नुहोस् न।
3: कुरा सुन्दा जति मिठो छ के, व्यवहारमा त्यति सजिलो छ र? ऐतिहासिक रूपमा हाम्रो समाजमा एउटा गहिरो मान्यता छ नि, सानाले ठुलाको कुरा सुन्नुपर्छ, प्रश्न गर्नु हुँदैन भन्ने।
4: त्यो संस्कार त छ।
3: ठुला बडा बोलिरहेको बेला बच्चाहरूले बीचमा बोल्नुलाई अशिष्ट मानिन्छ अझै पनि। अब एकातिर हामीले संविधानमा अर्थपूर्ण सहभागिता भनेर लेख्यौं, अनि अर्कोतिर हाम्रो पारिवारिक संस्कार त्यस्तो छ। के यी कुराहरू कानुनी दस्तावेजमा मात्रै सीमित भएका त होइनन्। एउटा साधारण 12 वर्षको विद्यार्थीको दैनिक जीवनमा यो सहभागिताले साँच्चै कसरी काम गर्छ त?
4: यहाँ रोचक कुरा के छ भने नि, यो महासन्धिले रातोरात संस्कार परिवर्तन गर्छ भनेर दावी गरेकै होइन।
3: होइन, कानुनले उनीहरूलाई एउटा सुरक्षित मञ्च दिएको छ
4: हो, जहाँ उनीहरूले परम्परागत बाधाहरूलाई बिस्तारै भत्काउन सक्छन्।
3: भनेपछि यो कानुन एउटा अदृश्य हतियार जस्तै भयो, जसले पुराना बाधाहरूलाई भत्काउन सिकाउँछ। र बाधाहरू भत्काउने कुरा गर्दा मलाई हाम्रो समाजको एउटा निकै पुरानो र बलियो मनोवैज्ञानिक संयन्त्र याद आयो।
4: कुन संयन्त्र?
3: हामी कहाँ कुनै पनि ठूलो काम सुरु गर्नु अघि वा बाधाहरू हटाउनु पर्दा एउटा विशेष पात्रलाई सम्झिने गरिन्छ नि, भगवान गणेश।
4: ए, हो त।
3: बाल अधिकारको लडाई र बाधाहरूको कुरा गरिरहँदा यो भाद्र शुक्ल चतुर्थीमा पर्ने गणेश चतुर्थीको सन्दर्भ कति मजाले जोडिन्छ है।
4: बिल्कुल जोडिन्छ। यदि हामीले हाम्रा पौराणिक कथाहरूलाई केवल धर्मको चस्माले मात्र नहेरी समाजशास्त्र र मनोविज्ञानको दृष्टिकोणले हेर्यौं भने त्यहाँ धेरै कुरा लुकेका छन्।
3: एकदम।
4: गणेश चतुर्थीलाई विनायक चतुर्थी पनि भनिन्छ नि।
3: हजुर।
4: गणेशका 108 नाम छन् र उनलाई कला, साहित्य र बुद्धिका देवता मानिन्छ। हाम्रा स्रोत सामग्रीहरूमा गणेशको जन्मबारे 2 निकै रोचक तर फरक फरक धारणाहरू उल्लेख छन्।
3: स्वस्थानी व्रत कथामा भएको त्यो पहिलो कथा त लगभग सबैलाई थाहा छ जस्तो लाग्छ मलाई।
4: हो नि।
3: माता पार्वतीले स्नान गर्ने बेला आफ्नो शरीरको मैलबाट एउटा बालकको आकृति बनाएर प्राण भरेकी थिइन् अनि उनलाई ढोकामा पाले वा द्वारपालको रूपमा राखेकी थिइन्। पछि भगवान शिव आउँदा ती बालकले भित्र जान दिएनन् अनि शिवले रिसाएर नचिनिकन बालकको शिर छेदन गरिदिए। पार्वतीको विलापपछि त्यसमा हात्तीको शिर राख्यो। यो कथा त हामीले सानैदेखि सुन्दै आएका हौ, तर यसमा अर्को किंवदन्ती पनि छ नि, होइन र?
4: अर्को धारणा अलि फरक र भनौँ न अलि दार्शनिक छ।
3: कस्तो?
4: त्यसअनुसार देवताहरूको विशेष आग्रहमा शिव र पार्वती मिलेर गणेशको सृजना गरेका हुन्। त्यहाँ गणेशलाई एउटा विशेष उद्देश्यको लागि बनाइएको थियो।
3: विशेष उद्देश्य भनेको?
4: राक्षसी पथ अर्थात् नकारात्मक कामहरूमा विघ्न वा बाधा उत्पन्न गर्न र देवपथ अर्थात् सकारात्मक कामहरूमा विघ्नहर्ता वा बाधाहरू हटाउन। यसको मनोवैज्ञानिक अर्थ धेरै गहिरो छ।
3: मलाई यो विघ्नहर्ता भन्ने शब्द एकदमै शक्तिशाली लाग्यो के।
4: हो नि।
3: हेर्नुहोस् न, आधुनिक समयमा कुनै पनि ठूलो प्रोजेक्ट सुरु गर्नु अघि हामी जसरी ल्यापटपमा स्टार्ट बटन थिच्छौँ नि, हाम्रो समाजमा शुभ कार्यको श्री गणेश गर्ने भनेको ठ्याक्कै त्यही हो जस्तो लाग्छ।
4: एकदम सही तुलना।
3: आज बालबालिकाले शिक्षा हासिल गर्न वा आफ्ना अधिकार प्रयोग गर्न खोज्दा समाजमा अझै पनि गरिबी, आर्थिक असमानता, बाल विवाह वा पुरानो सोच जस्ता आधुनिक अडचनहरू छन्।
4: प्रशस्तै छन्।
3: अनि ती अडचनहरू हटाएर एउटा राम्रो निर्धक्क सुरुवात गर्नका लागि यो गणेशले विघ्न बाधा हटाउने कुरा एउटा उत्कृष्ट मनोवैज्ञानिक ढाँचा हो नि।
4: बच्चालाई तिमीले राम्रो काम सुरु गर्दैछौ, सबै बाधाहरू हट्नेछन् भनेर सिकाउन कति सकारात्मक कुरा हो, तर होइन।
3: अरू के हो त?
4: यो निरन्तरता र अनुशासनको कुरा पनि हो। गणेश चतुर्थी मनाउने तरिकालाई नै हेर्नुहोस् न, यो एक दिन पूजा गरेर सकिने चाड मात्र होइन,
5: अलि लामै चल्छ ग्यारे।
4: हो नि। नेपाल, भारत, मोरिसस, फिजी जस्ता देशहरूमा यो 10 चल्ने उत्सव हो। सुरुमा प्राण प्रतिष्ठा गरेर प्रतिमा स्थापित गरिन्छ।
3: हजुर।
4: त्यसपछि सोह्र तरिकाले अनुष्ठान अर्थात् सादोसोपचार गरिन्छ, उत्तर पूजा गरिन्छ र अन्त्यमा 10 दिनमा नदी वा सफा जलाशयमा लगेर गणपति विसर्जन गरिन्छ।
3: वाव।
4: यो पुरै प्रक्रियाले एउटा बच्चा वा कुनै पनि व्यक्तिलाई के सिकाउँछ भने, कुनै पनि राम्रो कामको सुरुवात विधिवत गर्नुपर्छ, त्यसलाई धैर्यताका साथ निरन्तरता दिनुपर्छ र समय आएपछि त्यसलाई सही तरिकाले विसर्जन वा समापन गर्नुपर्छ।
3: वाव, मैले यसरी त कहिले सोचेकै थिएन। यो त एउटा सिङ्गो प्रोजेक्ट म्यानेजमेन्टको कोर्स जस्तै पो रहेछ त।
4: हो नि, त्यसरी नै हेर्न सकिन्छ।
3: बालबालिकाको विकासको सन्दर्भमा पनि उनीहरूलाई सही वातावरण, अनुशासन र असल सुरुवात दिनु कति महत्वपूर्ण छ भन्ने कुरा यसले झल्काउँछ।
4: एकदम।
3: तर कुरा के छ भने, यी सबै कुराहरू जस्तै अनुशासन, सकारात्मक सोच वा बाल अधिकारका कुराहरू बच्चाले सबैभन्दा पहिला कहाँ सिक्छ त?
4: पक्कै पनि घरमा।
3: घरमै हो। यदि घरको वातावरण नै अशान्त छ भने बाहिर जतिसुकै कानून वा उत्सवहरू भए पनि त्यसले काम गर्दैन। बालबालिकाको अधिकार प्राप्तिका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षित र मायालु पारिवारिक वातावरणै हो।
4: एकदम सही ठाउँमा पुग्नुभयो। र पारिवारिक वातावरण, विशेष गरी महिलाहरूको अवस्था र परिवारको स्थायित्वको कुरा गर्दा हामी सिधै अर्को महत्वपूर्ण परम्परामा पुग्छौँ,
3: हरितालिका तीज।
4: ठ्याक्कै, भाद्र शुक्ल तृतीयामा मनाइने यो चाड जुन गणेश चतुर्थीको ठिक एक दिन अगाडि पर्छ।
3: हो, तीज। अब आधुनिक चस्माले हेर्दा हामी तीजलाई केवल रातो साडी, नाचगान र व्रतको रूपमा मात्र देख्छौ। अझ आजकल त यो सामाजिक सञ्जालमा फोटो हाल्ने र दरखाने होडबाजी जस्तो पनि भएको छ नि।
4: अलि भड्किलो त हुँदै गएको छ।
3: पश्चिमा देशहरूमा आजकल सेल्फ केयर वा आफूलाई समय दिने भन्ने चलन छ नि। तर तीजमा त महिलाहरू 24 घण्टा पानी समेत नपिएई निराहार र निर्जला व्रत बस्छन्। यो त सेल्फ केयरको ठिक उल्टो आफूलाई कष्ट दिने जस्तो देखिन्छ नि बाहिरबाट हेर्दा। तर यसको पछाडिको कथा र उद्देश्य भने एकदमै फरक छ नि, होइन?
4: बिल्कुल फरक छ। तीजको पौराणिक कथा पनि हिमालय पुत्री पार्वतीकै प्रसङ्गसँग जोडिन्छ।
3: हजुर।
4: कथा अनुसार पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन 108 वर्षसम्म घोर तपस्या गरिन्। तर उनको तपस्याको विधि नमिलेपछि उनले विष्णु, जसलाई हरि पनि भनिन्छ, उहाँको प्रार्थना गरिन्।
3: अनि
4: विष्णुले उनलाई एउटा सल्लाह वा तालिका दिए। त्यही विष्णु अर्थात् हरिले दिएको तालिका मतलब विधि अनुसार पार्वतीले कठोर व्रत बसेपछि मात्र शिव प्रकट भएर वरदान दिएको कथन छ।
3: ए, हरि र तालिका मिलेर हरितालिका भएको पो हो
6: नि। त्यसैले हरितालिका नामकरण भएको हो। यस दिन महिलाहरू निराहार व्रत बस्ने, रातभरि 108 सुते बत्ती प्रज्वलन गर्ने र चन्द्रमाको अर्चना गर्ने गर्छन्।
3: यहाँनिर कुरा साँच्चै रोचक बन्छ है।
6: कसरी?
3: आजको युगमा कुनै वर वा वधुले शिव पार्वतीले जस्तो 108 वर्ष तपस्या त पक्कै गर्नु पर्दैन, तर आजका हाम्रा आफ्नै किसिमका तपस्या र सङ्घर्षहरू छन् नि।
6: एकदम सही कुरा।
3: समाजमा रहेका कडा बन्धनहरू, आर्थिक असमानता, जातीय विभेद र बढ्दो भौतिकवादी सोचले गर्दा अझै पनि कति धेरै प्रेम कथाहरू र सम्बन्धहरू बीचमै तुहिएर गइरहेका छन्। हिजो पार्वतीको तपस्या शिवलाई पाउन थियो, आजका महिलाहरूको तपस्या आफ्नो पहिचान बनाउन, समान अधिकार पाउन र एउटा बलियो परिवार निर्माण गर्न भइरहेको छ नि।
6: तपाईँले यो परम्परालाई आधुनिकतासँग एकदमै सही तरिकाले जोड्नुभयो। खासमा व्रत बस्नु भनेको पतिको आयु लानु होस् भनेर गरिने कुनै प्राविधिक जादु होइन के। यसको सामाजिक र मनोवैज्ञानिक पक्ष हेर्नुहोस् न। अविवाहितहरूले योग्य जीवनसाथी प्राप्त गर्न र विवाहितहरूले पारिवारिक सुख शान्ति, दाम्पत्य जीवनको सफलता अनि परिवारबीचको माया र सद्भाव बढाउन यो व्रत बस्छन्।
3: पारिवारिक स्थायित्वको लागि
6: हो। जब परिवारमा पति पत्नी बीच आपसी समझदारी, सम्मान र प्रेम हुन्छ, तब मात्र त्यो घरमा हुर्कने बालबालिकाले मानसिक रूपमा सुरक्षित महसुस गर्छन्। सन् 1990 बाल अधिकार महासन्धिले जतिसुकै कानुनी संरक्षण दिए पनि
3: हजुर,
6: बाल अधिकारको पहिलो र सबैभन्दा बलियो पाठशाला भनेको त्यही शान्त र सद्भावपूर्ण परिवार हो।
3: मलाई चाहिँ के लाग्छ भने तीज एउटा धार्मिक व्रत मात्रै नभएर महिलाहरूको नेतृत्व शक्ति विकास गर्ने एउटा टुल वा माध्यम पनि हो।
6: कसरी भन्नुहोस् त?
3: विचार गर्नुहोस् त, पुरानो समाजमा जहाँ महिलाहरूलाई घरको चौघेराभित्र मात्रै सीमित राखिन्थ्यो, तीज त्यस्तो दिन थियो जहाँ उनीहरू बाहिर निस्कन पाउँथे, आफ्ना माइती साथीभाइहरूसँग भेट्न पाउँथे,
6: हो त नि,
3: मुद्दाहरूमा आवाज उठाउने साझा मञ्च पो थियो त।
6: हो, र अहिलेको समयमा यो अझै परिष्कृत भएको छ। सशक्त महिलाले मात्र आफ्नो बच्चाको अधिकारका लागि लड्न सक्छ र उसलाई सही बाटो देखाउन सक्छ।
3: एकदम।
6: तीजले प्रवर्धन गर्ने महिला सशक्तिकरण र पारिवारिक सद्भाव नै वास्तवमा त्यो जग हो जसमाथि उभिएर आजका बालबालिकाले आफ्ना कानुनी अधिकारहरूको अभ्यास गर्न सक्छन्।
3: कस्तो गजबको सम्बन्ध है। एकातिर हामी सन् 1990 महासन्धि जस्ता विश्वव्यापी अवधारणाहरू अप्नाइरहेका छौँ, हाम्रा कानुनहरू आधुनिक हुँदैछन्। अर्कोतिर तीज र गणेश चतुर्थी जस्ता हाम्रा आफ्नै गहिरो पहिचान बोकेका पर्वहरूले हामीलाई हाम्रो संस्कारको जरासँग जोडेर राखेका छन्। तर अलिकति व्यवहारिक भएर सोचौं है। यो विश्वव्यापीकरण र स्थानीय पहिचान बीचको सन्तुलन मिलाउन सधैँ यति सजिलो र रोमान्टिक भने हुँदैन जस्तो लाग्छ मलाई। धेरै ठाउँमा यी दुई बीच ठूलो टक्राउ हुन्छ।
4: हुन्छ नि, पक्कै हुन्छ।
3: र यहीँनिर हाम्रा स्रोत सामग्रीहरूमा भएको अन्तिम तर अत्यन्तै महत्वपूर्ण विषय प्रवेश गर्छ, राष्ट्रिय धर्मसभा दिवस।
4: हो, विश्वव्यापीकरणको छालले धेरै कुरा बगाएर लान्छ नि। त्यो छालमा आफ्नो मौलिक पहिचान कसरी जोगाउने भन्ने कुरा निकै पेचिलो हुन्छ।
3: हजुर,
4: राष्ट्रिय धर्मसभा दिवस यसैको एउटा ज्वलन्त उदाहरण हो। हामीले हेरेका तथ्य अनुसार हरेक वर्ष तीजपछिको गणेश चतुर्थीका दिन यो दिवस मनाइन्छ। यसको आधुनिक सुरुवात चाहिँ विक्रम सम्वत 2066 भएको हो।
3: विक्रम सम्वत 2066 साल, यो साल त नेपालको राजनीतिक र सामाजिक इतिहासमा एकदमै उथलपुथलको समय थियो नि। मैले पढ्दै गर्दा देखेँ त्यति बेलाको सरकारले केही यस्ता निर्णयहरू गर्न खोजेको रहेछ जसले समाजमा ठूलो हलचल ल्यायो, होइन त?
4: हो, ऐतिहासिक तथ्यहरूलाई तटस्थ रूपमा हेर्ने हो भने 2066 सालमा तत्कालीन सरकारले तीनवटा मुख्य संवेदनशील निर्णयहरू गर्न खोजेको थियो।
3: कुन कुन निर्णयहरू?
4: पहिलो कुरा, नेपालको औपचारिक र वैज्ञानिक मानिने विक्रम सम्वतलाई हटाएर ईस्वी सम्वत अर्थात् एडीलाई लागू गर्ने प्रयास। दोस्रो, महिनाहरू मिलाउने बहानामा 11 महिनाको मात्र एक वर्ष बनाउने सरकारी कदम।
3: बाफ्रे, 11 महिनाको वर्ष?
4: अनि तेस्रो, पशुपतिनाथ मन्दिरमा सयौं वर्षदेखि परम्परागत रूपमा रहँदै आएका भारतीय भट्टको सट्टा नेपाली पुरोहित राख्ने निर्णय।
3: सुन्दा त यी निर्णयहरू सामान्य प्रशासनिक हेरफेर जस्ता मात्र लाग्न सक्छन्, तर विक्रम सम्वत भनेको त नेपाल सम्वत र ईस्वी सम्वत दुवैका गुणहरू भएको, चन्द्रमा र सूर्य दुवैको गतिमा आधारित एउटा निकै वैज्ञानिक क्यालेन्डर हो नि। यो त नेपाली पहिचानको मुख्य कडी हो नि।
4: हो नि।
3: अनि पशुपतिको पुरोहितको कुरा पनि परम्परासँग जोडिएको कुरा भयो।
4: एकदम, जब यी परम्परा र पहिचानका आधार स्तम्भहरूमाथि प्रहार हुन खोज्यो तब नेपाली परम्परा, संस्कृति र वैज्ञानिक विक्रम सम्वतको रक्षार्थ औपचारिक रूपमा धर्मसभाको दर्ता गरियो।
3: ए, त्यसरी दर्ता भएको रहेछ।
4: तर यसको ऐतिहासिक जरा 2066 सालमा मात्र सीमित छैन नि। यसको सुरुवात त करिब 100 वर्ष अघि विक्रम सम्वत 1961 श्री 3 चन्द्र शमशेरको पालामा भएको थियो।
3: ए, त्यति पुरानो इतिहास छ।
4: छ नि, त्यति बेला पहिलो पटक एक हप्ते लामो धर्मसभा आयोजना भएको थियो जसको निष्कर्ष स्वरूप नै विक्रम सम्वतलाई नेपालको आधिकारिक क्यालेन्डर बनाइएको थियो।
3: अब यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ है मलाई।
4: भन्नुहोस् न।
3: हामी एकातिर बाल अधिकार जस्ता आधुनिक र अन्तर्राष्ट्रिय कुराहरूलाई यति सहजै र खुसीसाथ अँगाल्दैछौँ, अनि अर्कोतिर एउटा क्यालेन्डर जोगाउन या तिथि वा परम्परा जोगाउन भने किन यति धेरै सङ्घर्ष र सङ्गठित प्रयास गर्नु परेको? क्यालेन्डर जुन भए पनि बाल अधिकार त उस्तै रहन्छ नि, होइन र?
4: यसले एउटा अत्यन्तै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। यो भनेको विश्वव्यापीकरण र स्थानीयता बीचको शत्रुतापूर्ण टकराव होइन क्या?
3: अनि के हो त?
4: यो त सन्तुलन कायम गर्ने निरन्तर प्रयास हो। सुन्नुहोस्, आधुनिक अधिकारहरू जस्तै बाल अधिकारले एउटा व्यक्ति वा बच्चालाई स्वतन्त्रता र कानुनी सुरक्षा दिन्छन्। तर पहिचान, संस्कृति, हाम्रा चाडपर्व र क्यालेन्डरले एउटा सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्छन्। धर्मसभाले अहिले पञ्चाङ्ग निर्णायक समितिसँग मिलेर काम गर्छ। हरेक वर्षका पात्रोहरूमा हाम्रा समावेशी चाडहरू, तिथिहरू र अनुष्ठानका दिनहरू मिलाउँछ।
3: मानौ यदि हाम्रो आफ्नै क्यालेन्डर भएन भने त हामीले गणेश चतुर्थी कहिले मनाउने वा तीज कहिले मनाउने भन्ने तिथि नै हराएर जान्छ।
4: हो नि।
3: अनि ती चाडपर्वले बोकेका मनोवैज्ञानिक र सामाजिक मूल्य मान्यता पनि बिस्तारै मासिन्छन्।
4: ठ्याक्कै, सही अर्थमा विकास र अधिकार तब मात्र दिगो हुन्छ जब अनेकतामा एकता भएको देशले आफ्नो वैदिक सनातन संस्कार र पहिचानलाई नगुमाइकन आधुनिकतातर्फ पाइला चाल्छ।
3: एकदम सही।
4: हामीलाई विश्वव्यापी मानवाधिकारका पातहरू पनि चाहिन्छन्, तर ती पातहरू फक्रिनको लागि हाम्रो आफ्नै माटोमा गढेको संस्कृतिको बलियो जरा पनि चाहिन्छ। जरो नै उखिलिएको रुखमा नयाँ पातहरू भैले पलाउन सक्दैनन् नि।
3: कतै सुन्दर विश्लेषण। आजको हाम्रो यो गहिरो अध्ययनलाई समेट्नु पर्दा हामीले सुरुमा पटक्कै नजोडिने जस्ता लाग्ने चारवटा फरक फरक विषयलाई एउटै धागोमा उल्लेर हेर्यौं है।
4: हजुर।
3: सन् 1990 बाल अधिकार महासन्धिले हाम्रा बालबालिकालाई दिएको आधुनिक कानूनी ढाल र उनीहरूको आवाज, गणेश चतुर्थीले सिकाउने बाधारहित, अनुशासित र सकारात्मक नयाँ थालनी, अनि हरितालिका तीजले भित्रभित्रै प्रवर्धन गर्ने महिला नेतृत्व र शान्त पारिवारिक सद्भाव, अनि अन्त्यमा राष्ट्रिय धर्मसभा दिवसले निरन्तर जोगाइरहेको हाम्रो सांस्कृतिक लय र पहिचान, यी सबै कुराहरू एक आपसमा जोडिएर नै आजको नयाँ पुस्तालाई ज्ञान, अधिकार र संस्कारले सम्पन्न बनाइरहेका छन्।
4: र यी सबै स्रोत र तथ्यहरूलाई एकैसाथ राखेर बुझ्नुको मुख्य फाइदा पनि यही हो नि। यो भनेको केवल पुराना पौराणिक कथाहरू रटेर बस्नु वा नयाँ कानुनी दफाहरू कण्ठ गर्नु मात्र होइन, यी दुवैको अद्भुत तालमेलबाट हाम्रो समाजको मनोविज्ञान, पारिवारिक संरचना र कानुनी अभ्यास कसरी चलिरहेको छ भनेर गहिरोसँग बुझ्नु हो। जब हामी यो कुरा बुझ्छौँ तब मात्र हामी साँच्चै सुसूचित भएको मानिन्छौँ।
3: एकदमै, परम्पराको जरा बलियो भयो भने मात्र अधिकारका पातहरू साँच्चै हरिया हुन्छन्। आजको यो छलफलबाट हामीले थोरै समयमा धेरै फराकिलो परिप्रेक्ष्य हासिल गरेका छौँ जस्तो लाग्छ।
4: मलाई पनि त्यस्तै लाग्छ।
3: तर जाँदा जाँदै आजका यी सबै कुराहरूलाई आधार मानेर मलाई सुन्ने सबैका लागि एउटा नयाँ विचार, एउटा निकै रोमाञ्चक प्रश्न छोडेर जान मन लाग्यो है।
4: पक्कै पनि।
3: सोच्नुहोस् त, पार्वतीले शिवलाई पाउन गरेको 108 वर्षको तपस्याको एउटा प्राचीन पौराणिक कथा हजारौं वर्षपछि आज आएर महिला नेतृत्व, पारिवारिक सद्भाव र समानताको बुलन्द आवाज बनेको छ।
7: धर्मसभाले आज प्राचीन क्यालेण्डरलाई समावेशी बनाउने वकालत गरिरहेको छ। त्यसो भए आज हामीले अभ्यास गरिरहेका यी आधुनिक कानूनहरू, जस्तै बाल अधिकारको डिजिटल प्रयोग, इन्टरनेटमा बालबालिकाको डेटा सुरक्षा सम्बन्धी नियमहरू वा आजका हाम्रा कानूनी दस्तावेजहरूलाई
8: हजुर
7: आजभन्दा ठिक 1000 वर्षपछिका हाम्रा सन्ततिहरूले कुन रूपमा हेर्लान्? के उनीहरूले पनि यी आधुनिक कानूनहरूलाई आज हामीले तीज वा गणेश चतुर्थी मनाए जस्तै कुनै प्राचीन, पवित्र र रमाइलो परम्पराको रूपमा पो मनाउलान् कि?
8: वाओ, यो त साँच्चै नै गहिरो सोचाइ हो।
7: यही एउटा गहिरो र रोमाञ्चक प्रश्न दिमागमा खेलाउँदै आजको यो गहिरो अध्ययनलाई हामी यहीँ बिट मार्छौँ। अर्को पटक यस्तै अर्को रोचक विषयको गहिराईमा पुग्ने गरी फेरि भेट्नेछौँ।

0: दर्शन गरे है सम्झिज्यू, सम्झिज्यूको छिमेकीलाई पनि दर्शन गरे हजुर।
1: आइयो बाबा, छोरी भेटौँ भनेर आएको
2: हजुर। अब हामीलाई केही भन्ने होइन, बिहानै उठेर हिँड्ने आफ्नो सुरमा हिँडिया छ, अब यहाँ जान्छु वहाँ जान्छु केही भन्ने होइन।

0: बुहारी कहाँ तिनजना
1: बुढाबुढीमा चाहिँ
2: दुईजना हुनुहुन्छ त, काम गर्नु न मिलेर,
0: दुईजना मिलेर गर्दा हुँदैन, मेरो काम छ,
2: म गएँ।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम। तरकारी व्यवसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर, छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन, भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर PAN प्रमाणपत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-81-70, कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।
2: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
3: मलाई HIV भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई HIV भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
4: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
5: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाऊ।
6: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
7: बिहे त म त्यही केटीसँग गर्छु। सी इज सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
8: हुन्न, अन्त्य खोजुला।
7: नायके मम, प्लिज।
8: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेकी हो बुहारी तिमी?
9: सबै फोहोरहरू छुट्याएर राख्न लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फस्टाउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
8: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
5: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
6: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
10: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
11: झाडा पखाला औ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
12: रोगहरूबाट अरूलाई पनि बचाऊ।
6: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
13: तपाईँ सुन्दै हुनुहुन्छ
14: फुल भोल्युम

0: कतै तपाईँका छोरा छोरीहरू कुलतमा फसेका त छैनन्, उनीहरूको सङ्गत कस्ता मानिसहरूसँग छ, उनीहरूको आनी बानीका बारेमा जानकारी लिनुहोस् है। हाम्रो व्यवस्थाका कारण उनीहरू कुलतमा फसेका हुन सक्छन्। तपाईँ हाम्रो सानो गल्तीले बाल बालिकाको भविष्य नबिगारौ। जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
1: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौँ र आफू पनि सफा बनाऊ।
0: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: यो हो जय पृथ्वी एफएम नेटवर्क।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: फुल भोल्युम

0: रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
1: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेङ्गलुरु कर्नाटकमा तपाईँलाई स्वागत छ।
0: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत, प्रबन्धक 9972486387, मन्जुनाथ होटलका मुख्य सञ्चालक 9886364403 र विकास खडायत 9971323412।
0: भारतीय रिफ्रेसमेन्ट होटल बेङ्गलुरु, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाइ बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाइबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक; दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक; तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक; चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक; पाँच, संस्था, समूह, सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक; छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्ता गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थरचिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वडाहरू।
2: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वडाहरू।
3: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख; दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख; तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख; चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख; पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख; छ। कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
2: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान 1, 2, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान 1, जग्गाधनी प्रमाणपत्र लालपूर्जाको प्रतिलिपि थान 1 वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान 1, स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान 1, आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान 1, सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान 1, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान 1, सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान 1, पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149।
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
4: तपाईँ सुन्दै हुनुहुन्छ
5: फुल भोल्युम।
6: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मष्टासाथ ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मष्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति, समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, 7 वडाका वडाध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नम्बर 7 जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर 7 पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर 7 दय, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सड़क नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मष्टासाथ ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागे।
7: ए हरि, बुहारी नानीको त प्रसुतिको समय हुन लाग्यो, होइन र? प्रसुतिको लागि चाहिने सरसामान प्रसुति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
8: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घण्टा निशुल्क प्रसुति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसुतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
7: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
9: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसुति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसुति केन्द्रमा प्रसुति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
10: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
4: सुन्दै हुनुहुन्छ
5: फुल भोल्युम।

0: time check. अहिले बिहानको 11 बजेको छ.
1: It's 11 a.m.
2: अबको प्रस्तुति
1: हाहा अपडेट.

0: बिहान 11 बजेको थाहा अपडेटमा संचुकको नमस्कार। आज हरितालिका तीजको मुख्य दिन महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना सहित मनाउँदैछन्। हिजो दर्खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। सत्ययुगमा आजका दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। निराहार, जलहार र फलहार गरी व्रतका 3 किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलहार र जलहार पनि नसक्नेले फलहार व्रत बस्नु उत्तम हुने धर्मशास्त्रविदहरू बताउँछन्। व्रतालु महिलाहरूको आज काठमाडौँको पशुपतिनाथ लगायत देशभरको शिवालयमा घुइँचो लागिरहेको छ। पशुपति मन्दिर क्षेत्रमा सुरक्षाको लागि 2 शिफ्टमा आज 2500 प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। गुल्मीमा माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसीकोटो नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजे 28-29 वर्षीय कल्पना पुन हिजो साँझ माइती घर तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसीकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा निशी खोलाले बगाएको थियो। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभएको छ। उहाँको अवस्था अझै अज्ञात रहेको विश्वकर्माले बताउनुभयो। यस्तै बझाङको खप्तरछन्ना गाउँपालिका 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का 6 दिनदेखि बेपत्ता भएका छन्। 23 भदौ बिहान लहरे सामुदायिक वन अन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्कने बताए पनि अहिलेसम्म सम्पर्क विहीन छन्। जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी शुरू गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकोले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। र बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यही भदौ 10 गते भटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बुवामा संरक्षक र अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य केन्द्रित रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु, नमस्कार।
1: बझाङको आवाज हाम्रो जे पृथ्वी एफएम नेटवर्क।
2: बझाङका 2 लोकप्रिय आवाज।

आदरणीय प्रिय श्रोताहरू, जय पृथ्वी एफएम नेटवर्कको बिहानी प्रसारण अहिलेसम्म सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। बिहान 11 बजेको थाहा अपडेटसँगै बिहानी प्रसारणबाट बिदा माग्ने बेला भइसकेको छ। आजै बेलुकी ठिक 4 बजे बेलुकी प्रसारणमा पुनः भेट्ने बाचा गर्दै अहिलेका लागि बिदा हुने अनुमति चाहन्छौ। हवस् त, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बालबालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
2: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आगलागी, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अपनाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
2: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रिएर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाह, यस्तो राम्रो सेवा, हरेक पाठ पूजाहरू पनि सुफत मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पार्केटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9860700004, 9800064408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नासर्दो छ।
6: विपद भनेको क्या क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नुआउने दुःख, कष्ट, पीडा, आपद विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खती हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटो घाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बस्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरी आगो लागि हाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी, नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरी जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आयाकी अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरी जथाभावी दारु रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868 54 49 54 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्तै ट्याङ्की हालिबन विषादी छड्न लागेको है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडामिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तपाईँले यो ट्याङ्की पछाडि दो हालिकन कीटनाशक विषादी छड्न लागेको, यो छडाएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पयो, माइस खित पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अञ्चेल तरकारी निको लागे पनि पछि यो घट्दै जानु छ, तसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकार अरे हिलाइन, छकालै हुँ त टङ्की लिकन आयाँ एउटो यी किडामिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुहिले पो सिकाइ त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम बाटो रहेछ है त। मैले त पर मौरा पनि पालेका छ, मौराही पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनुही पनि असर हेर्ने रहेछ, अहिले कि राउँ भने क्या हेर्नु त, म त छड्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौराहोरा पालेका नमै हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी द झा त झा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ। साथै माहुरी, अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: छब्बिस पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: हेलो दाजु, ढोग्रिया अच्छा काल छालै फोन अरिकन तमुखी दुख दिया है।
1: भाग्यवानी भए बाजी, क्याको दुख हुनु सम्झना बाजी, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औधे नि हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमै गएका हेँ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकी पहिरोको संकटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी छलफल अर्यौ।
1: ए, त्यो कुरो त राम्रो हो। अझ त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका माइस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका माइस कि बढी प्राथमिकता दिनुपर्छ। हा बाजी, अरू क्या छलफल रह्या त तमुले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपद विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय अर्याउ तमुले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान अरी सबैकी सूचना दिनु पर्यो। हा, तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तमुले?
0: ए दाई, बनायौ। कसो देखे है, म प्राथमिक उपचार कार्यदलमी छु। त्यहाँपछि अनिस्की भने पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु। तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट हि जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न, विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता। रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पुनः बचु र अरूखी पुनः बचाऊ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवारकी जोगाउनकी समयमै मौसम पूर्वानुमान बारेमी सूचना लिई पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीकी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा, गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरूकी आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो, नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्। खेत चिरा पड्या पनि, घर वरिपरि चिरा पड्या पनि, यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुथी ठाडो खोला 81 थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल 81 बढ्नु, सुक्नु, औलो औलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटोमा हिट्ट बेला पनि काहीँ रुख, बिजुलीका पोल, ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा, माटो, झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पन कोही कसाई हुँदा छन्। यी पन पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो हो भाइ, भाइदेखि त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्। पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पन जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका 81 बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नु पर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भयो।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थीजुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोग रे प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनी ल्याया, त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो। अब कहाँ जाउँ कसो अरू?
2: बजारका जै पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी। अत्तैकी लागि त तुही थाहा हुनु पर्यन, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि मौले हर्बल साबुन समूह बनाएको छ हो। त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन्। हो ती आनिकन हुन्न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो। कहाँ कहाँ पाइदहान तिनु साबुन?
2: अब कहाँ कहाँ पाइदहान, कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन, प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन, शरीरमा भएका दानाहरू हटाउँछ।
2: घिउकुमारीको साबुन, अनुहारको चायापोतो हटाउन सहयोगी।
3: तितेपातीको साबुन, शरीरको दुखाइ कम गर्छ।
2: अल्लोको साबुन, शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ।
3: चोत्रोको साबुन, जन्डिस कम गर्नमा मदत गर्छ।
2: लाली गुराँसको साबुन, शरीरलाई कोमल बनाउँछ।
3: गुलाबको साबुन, मनमोहक सुगन्ध दिन्छ।
2: धायाको साबुन, खोकी कम गर्न सहयोगी हुन्छ।
3: गाजाको साबुन, हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी।
2: कागतीको साबुन, शरीरमा भिटामिन सी को काम गर्छ।
3: धुपी जडाको साबुन, सुगन्धित अनुभव।
2: चिउरी तेलको साबुन, शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ।
3: खरी ढुङ्गाको साबुन, शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्। पूर्णतः केमिकल रहित, शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन, प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ, थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार, नमस्कार उपाध्यक्ष ज्यू। बसौ न, केही कुराकानी गर्नु थियो कि?
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो। उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू। त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्?
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाइ उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ। गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा।
2: हाम्रा सेवाहरू:
3: स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56, 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निरा खण्डका 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848914497 9868686959 07028 22728।
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष महरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँ म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
5: पक्का अरे।
3: ल अहिले चाहिँ घर हिँड्नु।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आएछु भन्या त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थेँ होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकालो छकालो तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हान न, के भो क्या नाइ?
7: ओ भने दाजु, देखे आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँचा आउँदा आँखा उडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौडो त झन् हेर्नै नहुने, भने क्या भयो होला देखे दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नअर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघिरे छोइसकेपछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दछ। तसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्यो आथिनु पर्दैन, यो रोग लाग्याको एकदेखि दुई हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाई जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहानै बिहानै ओम भनेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गएर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिनी, मैले योग गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका, अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन, शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला, आउ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

0: खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्।
1: छोरा छोरी ज्ञानी भए हामी

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिशा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो। बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बच्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दछन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दछन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, 81 झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने हेर्दछन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या गर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दछ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने हुँदछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने,
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने, ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई बिजुली बत्ती टर्च फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्य वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने,
9: ग्यास चुलो पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने,
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने,
9: आगो गिजर हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने,
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने,
9: आगोले पोलिहालेमा के गर्ने,
10: आगोले पोलिहालेमा आँतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने,
9: आगो निभेपछि लुगा घडी र गर गहनाहरू फुकाल्ने, त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने,
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसाद जी, के गर्न लाग्यो?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसाद जी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम दुईवटा भाँडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन। फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसाद जी। यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फस्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
4: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने।
7: रेबिजबाट कसरी बस्ने?
5: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
7: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
5: सुतिरहेको कुकुर हि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
8: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने भन्नी एक्लै जाहेक नै कि नै
2: हजुर जानिया हो है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सोनी असर अद्दो छ। निमोनिया भएका बेला फोक्सोभित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पुन निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जयमध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फन्गाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया आराउँदछन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पुरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुमपान गर्ने बेला निस्किएका धुवाले पुन एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पुन यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन्छ डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साई पनि राख्नु पर्यो। बच्चाकी धुवा जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धुम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने रे सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देख्यो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुरखी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाग्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर ओरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटेफुटेका सामानको थुप्रो हटाइकन घरभन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड्याका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा के हार्नु पर्दो छ?
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्न हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउन पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन खेर खेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई। पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर, बुढी ल आऊ त तिमी पनि मसँगै। तपाईँले फेरि पानी पिउनु होला नि है? है है,
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ, टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइले अन्य अभिभावकले मोबाइल प्रयोग अर्याएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नाई बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेगाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जैका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुन्या, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
4: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के गर्नु पर्दो छ, यो विषयमा नमाइ जानकारी दिए ल तँलाई।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसेकी शब्द छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सर्दो छ भन्ने पनि म जानकारी दिँदछौ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पड्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइस निस्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सर्दैन। र
4: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
4: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के गर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरू भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
5: प्रियसी म्युजिक प्रालिस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: जय पृथ्वी FM 96.3 मेगाहर्ट्ज मानवता को आवाज।
1: आदरणीय प्रिय श्रोताजीहरू नमस्कार, जय पृथ्वी FM नेटवर्कको बेलुकी प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। बिहानदेखि दिनभरिका आफ्ना कामकाज सकेर आरामको छेडमा हुनुहुन्छ होला, हामी यही समयमा तपाईँको साथमा फेरि उपस्थित भएका छौँ। अबका केही घण्टा हामी तपाईँका लागि रोचक कार्यक्रम, जानकारीमूलक सामग्री र मनछुने प्रस्तुतिहरू सहित साथमा रहनेछौँ। जय पृथ्वी FM नेटवर्क सुन्दै रहनुहोस्। धन्यवाद।
2: के तपाईँ विद्यार्थी SSW र वर्किङ भिसामा जापान जाने सोच बनाउनु भएको छ? आउनुहोस्, तपाईँको यो इच्छा हामी पूरा गर्नेछौ। लाइन्स एजुकेशन, चिप्ले ढुङ्गा 4, पोखरा। शारीरिक र मानसिक थकानलाई टाढा राख्न साथै पारिवारिक वातावरणमा आरामदायी बसोबास सहित स्वादिष्ट खानाको लागि एक पटक अवश्य पाल्नुहोला। रोमर्स इन डिको पाटन लेक साइड पोखरा। जापानको कुनै पनि ठाउँमा सुपथ मूल्यमा सहजै सम्पूर्ण प्रकारका नेपाली तथा इन्डियन खानाहरू साथै घरेसी सामानहरू चाहिएमा हामीलाई सम्झिनुहोस्। राखीमा माठ कोबे उजाकी जापानबाट नेपाल सहज सुलभ र सस्तो दरमा आयामी गर्न चाहनुहुन्छ भने सम्झनुहोस् क्योदाई रेमिटेन्स। आजैबाट राम्रो काम थालौ, बचत गर्ने बानी बसालौ।

0: फेवातालको मनोरम दृश्यावलोकन गर्दै आरामदायी बसाई सहित स्वादिष्ट र स्वास्थ्यकर खाना साथै फ्री वाइफाई सहित सुविधा भएको तपाईँको एकमात्र रोजाई कफी ब्रेक बैदाम रोड लेक साइड पोखरा। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरामदायी उडान, सस्तो टिकट, ट्रेकिङ, प्याराग्लाइडिङ, हाइकिङ जस्ता सेवाहरू अब एउटै छानामुनि। फ्लाई निर्वाणा प्याराग्लाइडिङ, रेडिकल टुर्स एन्ड ट्राभल्स।
1: तपाईँलाई जहिले पनि राति राति हातमा बुके फुल लिएर यो जङ्गलको बाटो हिँडिरहेको देख्छु, कारण के होला? के म जान्न सक्छु?
2: कथा लामो छ, सुनाउँदा सुनाउँदै रात बित्ला फेरि
1: मिल्छ भने सुनाउनुहोस् न, मन हल्का हुन्छ।

0: Anima.
1: यति मात्रै चाहिँ

0: 妈。
1: जन्जी शहीद प्रथम स्मृति दिवसको कार्यक्रम प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक क्रान्ति शिखा धिताले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाइएको छ। जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालले आज सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन्। जेन्जी शहीद प्रथम स्मृति दिवस कार्यक्रमको अपमान हुने गरी धितालले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइएको छ। शहीद परिवार र घाइतेको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक धितालले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरूले सार्वजनिक माफी माग्नुपर्ने बताएका छन्। जेन्जी शहीद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले शहीद परिवारलाई कहिले कुनै प्रकारको सहयोग वा साथ नदिएको तर उल्टै अपमान गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो। जेन्जी शहीद प्रथम स्मृति दिवसलाई कन्सर्टका रूपमा मनोरञ्जन क्षेत्रसँग जोडेर राजनैतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता र पीड़ितको भावनामाथि चोट पुर्याएको उहाँले उल्लेख गर्नुभयो। गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका पाँचकी 29 वर्षीय कल्पना पुनको शव फेला परेको छ। उनको शव घटनास्थलभन्दा करिब 1 किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। हिजो साँझ घरबाट इस्मा गाउँपालिका 4 हुला स्थित तिजमा माइती घर जाने क्रममा स्थानीय खोला तर्न खोज्दा उनलाई बगाएको थियो। खोज तलासका क्रममा गैराती खोला किनारमा पुनले लगाएको कपड़ा ह्याण्डब्याग र चप्पल मात्र फेला परेको थियो। उक्त सबलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल तमघास ल्याइएको प्रहरीले जनाएको छ। र जापानी वरिष्ठ फोटो पत्रकार ताकुआको जापानी संस्कृति सम्बन्धी एकल फोटो प्रदर्शनी काठमाडौँमा आयोजना गरिएको छ। हरतालिका तीजको अवसरमा पारेर राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा जापानको रथयात्रा सम्बन्धी फोटो पत्रकार ताकुआले खिचेका जापानी रथयात्रा सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको हनुमान ढोकामा आयोजना गरिएको हो। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राजवन्तले नेपाल र जापान बीच कला तथा संस्कृति आदान प्रदान गर्ने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको बताउनुभयो। उहाँले जापानको संस्कृति तथा परम्परा जानकारी दिने उद्देश्यले फोटो पत्रकार ताकुआलाई निमन्त्रणा गरी फोटो प्रदर्शनी आयोजना गरिएको पनि बताउनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
2: यो हो जय पृथ्वी एफएम नेटवर्क। अहिले तपाईँ सुनिरहनु भएको छ सेती सामुदायिक एफएम 93.6 MHz, जय पृथ्वी एफएम 96.3 MHz र ह्युमेनिस्ट एफएम 103.3 MHz। हाम्रो प्रसारण सुन्दै गर्नुहोला।
3: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सड़क, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात् 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
5: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: छब्बीस पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खपलड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
3: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख, दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख, तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख, चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख, पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख, छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
5: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक, जग्गाधनी प्रमाणपत्र लाल पूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक, स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान एक, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक, सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिस पत्र थान एक, पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092421 304. सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170. कमल बहादुर खड्काको मोबाइल नम्बर 9868950463 र जुनकला साउदको मोबाइल नम्बर 9841467149.
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी. चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ.

0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
1: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 औं दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा।
2: थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
1: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
3: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट 6 रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ, ठगुन्ना र दहे, तलकोट 6 बडी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट 6 रजाडा, बझाङ।
4: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
5: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
4: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर, बझाङ। फोन नम्बर 0924211166, मोबाइल नम्बर 9848450831, 9865988888 र 9840211391।

0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058। यस तलकोट गाउँपालिका वडा नम्बर 6 बडी गाउँ स्थित श्री दुर्गादेवी आधारभूत विद्यालय तलकोट 6 बडी गाउँले मिति 2083 भदौ 29 गतेका दिन 62 बाल दिवसको अवसरमा अन्तर्सदनात्मक विविध कार्यक्रम गर्ने भएकोले यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सबै विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: बीरबहादुर जेठारा प्रधानाध्यापक, जयबहादुर जेठारा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समस्त दुर्गादेवी आधारभूत विद्यालय परिवार तलकोट 6 बडी गाउँ बझाङ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवाहरू: पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
4: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
2: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
3: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
4: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
2: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
3: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
4: जनरल अपरेसन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
2: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
5: सरसफाई सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौं र आफू पनि सफा बनाऊ।
6: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।

0: time check.
1: अहिले साँझको 6 बजेको छ.
2: It's 6 p.m.
3: जय पृथ्वी एफएम नेटवर्कमा अबको पालो उज्यालो 90 नेटवर्कद्वारा प्रसारित नेपाल दर्पणको

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
0: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
1: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
2: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
1: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व,
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
4: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
3: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
4: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
1: भोटेकोशीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइ भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढी प्रभावित क्षेत्र

0: विशेष गरी धान तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भटेकुसी बाढीले अकल्पनीय क्षति गर्नुको कारण बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-5% इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सातै दिन चौबिसै घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भीड, भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त, धादिङको कृष्णवीर सड़क आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
2: अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा, बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठूला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
5: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलाइन्स हुन गयो। त्यसपछि चाहिँ एभलाइन्स चाहिँ तल डेब्री कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी, त्यसपछि आइस रक अनि डेब्री, त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि भोटेकोशी चाहिँ लेन्दे नदीसँग मिलेर भोटेकोशीमा छिरेको छ।
6: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
5: यस्तो खालको जुन आइस रक एभलाइन छ, जुन डिजास्टर छ, त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो, त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेका थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यता
6: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमता भन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो?
5: एक्ज्याक्टली, यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
6: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना औल्याएको देखिन्छ, सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
5: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा थिक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ होइन, मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
4: उहाँ हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदी जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंसिर 21-23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
2: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरुद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, रक्षा मन्त्रालय र जङ्गी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, सञ्चालन, पोसाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृति को पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न, गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स, निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4,36,00,00,000 रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1,15,00,000 किता सेयर 4,68,00,00,000 रुपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स एएससिएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाब

0: दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
1: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उल्लेखित गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमतालमध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुच्छरमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
1: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
0: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
1: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
0: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: time check.
1: अहिले 6:30 गएको छ।
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

0: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ ठगुन्ना र दहे तलकोट छ बढी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
1: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौँ र आफू पनि सफा बनाऊ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।

0: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छेमेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, फाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
1: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम, तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासु जन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसला जन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन, भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्ती 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्का गरेको विवरणको प्रमाणित प्रति प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर पीएएन प्रमाणपत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092-421-304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 98-44-67-71, कमल बहादुर खड्काको मोबाइल नम्बर 98-68-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 98-41-67-14-99।
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ।
4: रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
5: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेंगलुरू कर्नाटकमा तपाईँलाई स्वागत छ।
4: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत प्रबन्धक 972-48-36-87, मन्जुनाथ होटलका मुख्य सञ्चालक 98-86-63-74-03 र विकास खडायत 99-71-32-34-12।
4: भारतीय रिफ्रेसमेन्ट होटल बेंगलुरू, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।

0: फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रयान हटाउने काम भइरहेको छ। टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन्। सुरुङबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ। हाँकुबेसी स्थित अडिट 1 नेपाली सेना र अस्ट्रेलियाली गरी 16 जनाको उद्धार टोली परिचालित छ। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोसी बाढीले जहरे खेत स्थित सबस्टेसनमा 10 फिटसम्म लेदोसहितको पानी जम्बा हुँदा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडर अन्तर्गत 22 किलो क्षेत्र तथा पीडा फिडर अन्तर्गत किरानचोक मिलनटार लगायत क्षेत्रमा विद्युत सेवा पुनस्थापना भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,000 रुपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,000 अमेरिकी डलर मौजदात रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभेलिङको काम थालिएको हो। भदौ 14 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। करिब 100 मिटर सडक भाँसिएपछि त्यसलाई पार गराउन करिब 300 मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको छ। सडक विभाग र प्राविधिक टोलीको अध्ययन अनुसार अवरुद्ध क्षेत्र जोड्न भिरतर्फ करिब 30 मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निकालिएको हो। सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र निर्माण व्यवसायको संयुक्त प्रयासमा अहिले त्यस क्षेत्रमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरिएको त्यहाँबाट हाम्रा संवाददाता नवराज छतकुलीले जनाएका छन्। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रतबसी भगवान शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा भक्तजनहरूले पूजा एवं दर्शन गरेका छन्। यसै विषयमा थप जानकारीका लागि यतिखेर हामीसँग पशुपति क्षेत्रबाट हाम्रा सहकर्मी सुरेन्द्र त्रिपाठी हाम्रो सम्पर्कमा हुनुहुन्छ। सुरेन्द्रजी, अहिले पशुपतिनाथमा चहलपहल कस्तो छ? दर्शनार्थीहरूले के कसरी दर्शन गरेका छन्? आजको समग्र अवस्था कस्तो रह्यो?
1: अब समग्र अवस्था भन्नुपर्दाखेरि 3 बजेदेखि नै पशुपतिनाथमा भिडको 4 ढोका दर्शनार्थीका लागि खुला गरिएको थियो र त्यस क्रममा विभिन्न 5 लाइनबाट दर्शनार्थीहरूलाई मन्दिरभित्र प्रवेश गराइने व्यवस्था गरिएको थियो र मन्दिरमा प्रवेश गरिसकेपछि 8 लाइन मार्फत एकपटकमा 8 जनाले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको थियो। र त्यसै क्रममा आजको एउटा विशेष व्यवस्था के गरिएको थियो भन्दाखेरि महिला भक्तजनहरूलाई मात्रै चाहिँ महिला व्रतालुहरूलाई मात्रै भित्र मन्दिरमा दर्शनका लागि चिन्ह दिइएको थियो। त्यसले गर्दाखेरि त्यहाँ दर्शन गर्न गएका महिलाहरूका अनुसार दर्शन सहज भएको र खासै भिडभाड नभएको सजिलो तरिकाले दर्शन गर्न पाइएको भन्ने किसिमका प्रतिक्रिया उहाँहरूले दिनुभएको छ। र अर्को कुरा अतिथि अब रसुवाको बाढीको कारणले गर्दाखेरि देशका विभिन्न स्थानबाट आउने बाटोहरूको आवागमन टुट्न गएको हुँदा देशका अन्य क्षेत्रबाट तीर्थालु भक्तजनहरू आउन सकेका छैनन्। त्यसै गरी छिमेकी देश भारतबाट पनि यस महिनामा उल्लेख्य संख्यामा दिनहुँ जस्तो भारतीय तीर्थयात्रुहरू पनि आउने क्रम अन्य वर्षहरूमा हुने गर्दथ्यो तर यसपालि बाढी पहिरोले बाटो अवरुद्ध हुँदाखेरि त्यो हुन सकेन। त्यसले गर्दाखेरि काठमाडौँ केन्द्रित अथवा काठमाडौँ उपत्यकामा बसोबास गर्ने व्रतालु महिलाहरू मात्रै चाहिँ पशुपति क्षेत्रमा उपस्थित देखिनुहुन्थ्यो र उहाँहरूले सहज रूपमा पशुपतिनाथ भगवान्को पूजा अर्चना दर्शन गर्न पाएको प्रतिक्रिया हामीले पाएका छौँ। र यसै क्रममा हामीले सशस्त्र प्रहरी बल जो यात्रुका तैनातमा खटिएका थिए उहाँहरूलाई सोद्धाखेरि आज अघि 7 बजेसम्म 45,000 दर्शन गरिसकेका छन् भने अहिले पनि मन्दिर परिसरमा 2,000 हाराहारीमा भक्तजनहरू दर्शनका लागि लामबद्ध हुनुहुन्छ र उहाँहरूले अहिले दर्शन गरिराखेको अवस्था छ। दर्शन गर्ने क्रम जारी रहेको छ र त्यसै क्रममा आज दिनभरिकै अवस्थामा प्रथम महिला सविता पौडेलले पनि आज पशुपतिनाथ पुग्नु भई भगवान पशुपतिनाथको पूजा अर्चना गर्नुभएको छ र पशुपति क्षेत्रमा चहल पहल अझै यति बेला पनि निकै नै रहेको छ। तथापि गत वर्षहरूमा जुन किसिमले अलि बढी उल्लासमय तरिकाले चाहिँ मनाइने गरेको थियो तिज हुनसक्छ रसुवागढी बाढीका कारणले गर्दाखेरि जुन देशमा एउटा पीडाको अवस्था छ त्यस क्रममा यहाँका महिलाहरूले संयमता र देखाएको अवस्था छ। यदि तडक भडक नगरिकन उहाँहरूले यसलाई पूजा आराधनामा मात्र सीमित राखेर यो चाड मनाइरहेको यहाँ देखिन्छ। तथापि कतिपय ठाउँमा केही नाचगान भन्ने गरिरहेको यहाँ देखिन्छ। अतिथि
0: हुन्छ, हस् जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठी पशुपतिनाथ परिसरबाट हामीसँग कुराकानी गर्नुहुँदै। अब बाँकी समाचार। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। नेवार समुदायमा घर आँगन कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाउने परम्परा छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सुवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका सोवासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै पूर्जा वितरण कार्यलाई अगाडि बढाइएको बताउनुभयो। जग्गाधनी प्रमाण पूर्जा वितरण भएपछि वर्षौंदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानूनी रूपमा आफ्नो जग्गाको मालिक बन्ने आधार पाएको कार्यालय प्रमुखले जानकारी दिनुभयो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
2: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी घरते मगर।
3: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजा टिकाको सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
2: टिका प्रयोग बनगाउँकी सरस्वती पुन मगरलाई पनि तिसका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
4: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। कति राम्रो नास्पतिको बिरुवा चारीले रस खाँदा दाली भाँचेको।
2: बनगाउँकै असौजी घरती मगरलाई पनि तिजमा डिजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै

0: पुरानो पुस्ताको समाप्तिसँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गर्ने बताउनु भएको छ। सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिमार्जन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त गर्नुपर्ने उल्लेख गर्नुभयो। सडक डिभिजन कार्यालय बैतडीले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका 10 सडक आयोजनाका ठेक्का सम्झौता तोडेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गर्दै सम्झौता अवधिभित्र काम सम्पन्न नभएका तथा सम्झौता बमोजिम काम अघि नबढेका ठेक्का तोडिएको जनाएको हो। ठेक्का अन्त गरिएका आयोजनामा महाकाली राजमार्ग, जय पृथ्वी राजमार्ग, मध्य पहाडी राजमार्ग, महाकाली राजमार्ग र सतबाज गोकुलेश्वर दारचुला लगायतका सडकमा मर्मत, स्तरोन्नति तथा सडक सुरक्षा सम्बन्धी काम छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराइएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानुनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। कृत्रिम बुद्धिमत्ता एआईले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिनुभएको छ। यो चेतावनी चिनिया राष्ट्रपति सी जिनपिङ यसै महिना वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न लागेका बेला आएको हो। प्रविधिको बढी निगरानीका लागि आवाज उठिरहेका कारण एआई प्रशासन र सुरक्षा उनीहरूको छलफलको हिस्सा हुने अपेक्षा गरिएको छ। अमेरिकी प्रविधि अधिकारीहरूले पनि एआईको प्रगतिलाई सुस्त बनाउनु पर्ने आह्वान गरेका छन्। सुपर इन्टेलिजेन्ट कम्प्युटर प्रणालीहरूको जोखिमबारे चिन्ता बढिरहेको समयमा एन्थ्रोपिकका कार्यकारी प्रमुख डारियो अमोदेईले पनि एआई प्रविधि विकासको लापरवाहपूर्ण गतिबारे चेतावनी दिनुभएको थियो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकसी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशु पक्षी क्षेत्रमा उल्लेख्य मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5843 टन धानमा क्षति पुगेको। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धान उत्पादनमा क्षति पुगेको छ। रसुवाको गोसाइकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट 252,445 पशु पक्षी प्रभावित भएर 1,11,39,00,000 बराबरको क्षति भएको छ। कुल पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। फ्लाई दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्ने भएको छ। फ्लाइ दुबईको एयर बस 319-320 ले पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। सूचना अधिकारी रावतले पहिलो उडानमा पोखरामा आउने यात्रुको संख्या उल्लेख्य रहेको र पोखरादेखि दुबई फर्कँदा जहाजले यात्रु सहित कार्गो समेत लिएर फर्किने जानकारी दिनुभयो। दुबई पोखरा दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक तयारी अघि बढाएको छ। फ्लाइ दुबईका नेपाली महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 रुपियाँसम्म सस्तो रहेको बताउनुभयो। बाँदरले अन्नबाली नष्ट गरेर हैरान पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्। मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले खाएर सखाप पारेपछि स्थानीय किसानहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन्। भोजपुरको तल्लो भेग र जंगल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकोले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका 5 बोखिमका स्थानीय किसान नवराज फुयालले बताउनुभयो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले बढेको छ। गत शुक्रबार बढेर बन्द भएको नेप्से यस दिन पनि वृद्धि भएको हो। सोमबार नेप्से परिसूचक 25.55 अङ्कले बढेर 2,585.04 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार कारोबार रकम पनि बढेको छ। गत शुक्रबार 4,36 करोड रुपियाँ बराबरको कारोबार शेयरको किनबेच भएको बजारमा सोमबार 4,68 करोड 86 लाख रुपियाँ बराबरको शेयरको किनबेच भएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
4: नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा दोस्रो संस्करणको एनभीए वार्षिक भलिबल अवार्ड नाइट असोज पहिलो साता आयोजना हुने भएको छ। अस्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने अवार्ड नाइट यसपालि असोज 10 गते शनिबारमा रकडेल स्थित रेड रोज फन्स सेन्टरमा हुनेछ। अवार्ड नाइटमा वर्ष 2026-27 सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, क्लब तथा भलिबल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने संघले जनाएको छ। त्यस्तै नेपाल भलिबलको विकास, प्रबन्धन र विस्तारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि

0: जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लुटिसीको 11 अङ्क पनि कटौती गरेको छ। वार्मिङमा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कारवाहीमा गरिएको आइसिसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आइसिसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50% हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्। यसै गरी डब्लुटिसीको खेल सम्बन्धी नियम अनुसार निर्धारित समयभन्दा कम गरिएको प्रत्येक ओभरबाट 1 अङ्क कटौती हुन्छ। यसरी नियम अनुसार पाकिस्तानको 11 डब्लुटिसी अङ्क काटिएको हो। पाकिस्तानसँग 16 डब्लुटिसी पोइन्ट रहेकोमा अब 5 अङ्क मात्र बाँकी रहेको छ। इङ्ल्यान्ड भ्रमण पाकिस्तानका लागि निकै निराशाजनक रह्यो। 3 खेलको टेस्ट श्रृङ्खला पाकिस्तानले 3-0 गुमाएको थियो।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका विभिन्न सहर 5 शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। धनकुटाको अधिकतम 31.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर र पोखराको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 18.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटे कोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु। असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण। र फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर।

0: राशिको स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाइ बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाइबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाण पत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7 मा, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7 मा, खप्तर छान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7 मा, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11 मा, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7 मा, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6 मा, केदारस्यू गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8 मा, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3 मा, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 मा र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 मा गरी 45 वटा वडाहरू।
1: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5 मा, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2 मा, जयपृथ्वी नगरपालिका वडा नम्बर 11 मा, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2 मा, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3 मा, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 मा र केदारस्यू गाउँपालिका वडा नम्बर 6 र 8 मा गरी 18 वटा वडाहरू।
0: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख। चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक,
2: बझाउँ भरि सुनाउन संचारको आवाज गाउँ गाउँ।
3: टाइम चेक।
4: अहिले 7:30 गएको छ।
5: अब प्रसारण हुँदैछ सामुदायिक सूचना नेटवर्क सीआईएन को साझा खबर।
6: प्रधानमन्त्री संघको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
7: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो होइन।
6: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: मुलुकी देवानी समिताको दफा 40 मा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृतक घोषणा नगरी किरिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोसीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
3: सरकारले भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
9: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
3: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुप्त क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सी प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
10: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि कृषिमाको बाढीका कारणले असम्भव हो, होइन त्यो दिन हामीले सामान्य बैठक त गर्यौं, तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
3: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदा बाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
11: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकातर्फ एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
3: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
12: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हुँ भन्नु सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो भनिरहेको थिएछ। दोस्रो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाडा मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
3: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर्खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
13: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहेका हुन्छौँ।
3: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
14: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37.70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु,
15: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
14: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
16: विकास निर्माण गर्नहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्याहरू।
14: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
17: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्वलोकन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
14: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
3: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
6: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पुसिलो खानेकुरा बनाउने तरिका।
18: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
6: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
20: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
19: ओहो, तिमी त घरको खाने भएछौ नि।
21: के को सरसल्लाह हो दुईजनाको?
20: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
21: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
21: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
22: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
1: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
18: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ। जस्तो कि थोरै तेल, घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो, लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो, थोरै घिउले पुग्छ। दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ। वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा, जस्तो भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ। उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ। राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ। यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
1: राहतमा आएका दाल, चामल, पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
0: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भने सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो त। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
1: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढ़ी, पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
2: अनि हामी चाहिँ अब पाखा लगायो नि, सर्टकट बाटो पाखा लगायो, पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँभो गयो नि भेट्ने, सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सक्नु भयो। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जहाँ जहाँ तिमीहरू म बच्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्चेन, माथि लानु लाग्नै भयो
1: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
4: हामीलाई दाल खानु हुँदैन सबैलाई, कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
6: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
23: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
23: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
23: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालू आर्थिक वर्ष 2083-84

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि, सबैले कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर, परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ नि, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्।
4: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
3: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
4: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला. अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
3: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु. सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट यो हाम्रो दैविपर्कोबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ. तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक सङ्गठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा. त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ.
2: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ. रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ. भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढ़ीको क्षति पुर्याएको छ. प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ. भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ. र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.

0: sound check. अहिले 8 बजेको छ.
1: It's 8 p.m. मिलन फोटो स्टुडियो चैनपुरको धमाका.
2: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ. साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ.
1: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्. सम्पर्क मिलन फोटो स्टुडियो, चैनपुर बझाङ. फोन नम्बर 0924211166, मोबाइल नम्बर 9848450831, 9865988888 र 9840211391.
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना. लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ.
3: सेवाहरू: पेटको दुखाई, गानोगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार.
4: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने.
3: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने. छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने.
4: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने.
3: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने. चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको.
4: जनरल अपरेसन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ.
3: थप जानकारीका लागि सम्पर्क फोन 0924211167 र मोबाइल 9858464604.
2: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ.
0: सुनकुडा क्याम्पसको 4 वर्ष स्नातकतह प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना.
5: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्ष स्नातकतह बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर. तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ.
0: तपसिल: हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति. यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001015003155 परीक्षा शुल्क बुझाएको सकल भौचर.
5: नोट: आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ. 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुत्तीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्. साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख. सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ.

0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
1: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइन हुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
1: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टाछ, रिलु, बझाङ।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
2: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 को प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
2: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
0: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
2: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर, बझाङ। बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका। साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर, बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-0958।

0: पातलेक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरुरी सूचना।
1: यस पातलेक सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भेटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरन, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
0: साथै यस वनको बन्द क्षेत्रभित्र छाडा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
1: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझाङ। सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथर्चिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
1: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
0: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
1: हाम्रा विशेषताहरू:
0: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
1: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
0: कम्प्युटर ल्याबको व्यवस्था भएको,
1: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने, इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
1: छात्रावासको व्यवस्था भएको।
0: भर्ना कार्यक्रम: भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 41 41 26 र 98 68 57 68 95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख,
1: सुनकुडा क्याम्पस बिथर्चिर गाउँपालिका वडा नम्बर 9 सुनकुडा बझाङ। सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: भर्ना कार्यक्रम: भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
0: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
1: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
0: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू: एसईई ग्रेड सिट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि, एक एक थान।
1: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
0: कक्षा 11 को ग्रेड सिट प्रतिलिपि, एक थान।
1: पासपोर्ट साइजको फोटा 4 प्रति।
0: भर्ना शुल्क: शिक्षा शास्त्रको लागि 5,925 रुपियाँ,
1: व्यवस्थापनका लागि 6,525 रुपियाँ
0: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001015003 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
1: नोट: शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
0: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू: अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा
1: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखाशास्त्र वित्तीय शास्त्र र बजार शास्त्र।
0: थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35 98 43 43 41 26 र 98 68 57 68 95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, हबो क्याम्पस प्रमुख।
1: सुनकुडा क्याम्पस बिथरचिर गाउँपालिका उडा नम्बर 9 सुनकुडा बझाङ।
2: जीवनमी पर्ने नसोचेका घटनाबाट हुन सक्ने आर्थिक नोक्सानीदेखि कम अर्न जीवन रे सम्पत्तिको बीमाहरू।
3: बीमा अर्दा बीमाको शर्त र सुविधा निकारी बुझिकन नेपाल बीमा प्राधिकरणबाट मान्यता पाएका नेपाल भित्रकै बीमा कम्पनीहरूबाट मात्रै बीमा अरौं।
2: बीमा दाबी अर्नु पर्या समस्या भयाकी नेपाल बीमा प्राधिकरणमा उजुरी अर्न सकिने हो।
3: ठिक्क कुरा बुझ्नकी लागि फोन नम्बर
4: 0195900018 0195900059 मा तथा इमेल info@nia.gov.np मा सम्पर्क गर्न सकिनेछ। नेपालका बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट है जनहितकी लागि जारी सन्देश।
5: ओहो दाजु, तम्रा त बेली बडीका टिकटकै टिकटक फेसबुक भरि फोटै फोटा आउँदान। कहाँ धनगढीतिर गए है कि दाजु? ड्रेस पनि फरक फरक किसिमका लागेका हुन्।
6: अरे भाजी, तुक्कै दुनियाँमा है। मु त परि रिङरोडेदो घुम्न जाउने लागेको। भूपू सैनिक अर्ग्यानिक कृषि उद्योगमा छेत्री, ठकुरी, मगर, थारू, राई, लिम्बू, गुरुङ सबैले लाउने ड्रेस आनेका रहेछन् त किन मैले त

0: अब प्रसारण हुँदैछ बीबीसी नेपाली सेवाको साँझ पख।
1: प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
2: यो अवस्थालाई छिटो समाधान नगर्ने हुँदा सिङ्गो गाउँ भोकमारी हुने सम्भावना बढ्दैछ,
3: बन्द आलु सबै कुहिएर गयो,
1: हिमनदी भत्किएर आएको बाढीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी,
4: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
1: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोडिएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जना भन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझपखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ, खाद्यान्न लगायतका औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने हो भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुरा बारे भने,
6: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ भन्छन्,
7: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन, अब होइन स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एक पटक आउने बाढी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
8: हामीले सामान्यत बाढी परिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
1: मतलब 100 वर्षमा आउने भन्दा पनि
8: अझ धेरै नै बढी थियो, होइन 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
1: भयो।
8: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानीभन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको
9: छ। अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो हामीले सोच कसरी?
8: अब गेजिङ स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज फ्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 13 किलोमिटरबाट 63, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
9: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
8: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
9: गर्यो,
8: सकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
1: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरू मध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरू बीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
10: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
11: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
10: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली,
12: बच्चाहरू लिएर जान नसकिने त्यहाँ वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दा।
10: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
13: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
10: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
5: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: टाइम चेक। अहिले रातिको 9 बजेको छ।
1: इट्स 9 PM।
2: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई, डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
3: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
5: चौकी डाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट 6 बडीगाउँको सूचना।
6: तलकोट गाउँपालिका वडा नम्बर 6 बडीगाउँ स्थित यस चौकी डाँडा सामुदायिक वनको 4 किल्ला पूर्वमा थारी चौका हुँदै एक्ले भुजसम्म, पश्चिममा खुतकुडी हुँदै पातेमेला, उत्तरमा सुर्के हुँदै दक्षिण धजोन बुढीओडार, यी 4 किल्लाभित्र जडीबुटी संकलन, आलो काँचो, दारकाठ अनुमति बिना संकलन नगर्न नगराउन हुनका लागि जानकारी गरिन्छ। साथै वन लसुन हाडे पूर्ण रूपमा बन्द गरिएको छ। यदि कोही कसैले अवैध रूपमा चोरी निकासी गरेको पाइएमा यस वनको ऐन कानून विधान र तलकोट वन डिभिजन कार्यालयको नियम अनुसार कार्यवाही भइजाने बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
5: गोरेधामी अध्यक्ष प्रेमबहादुर जेठारा, सचिव चौकी डाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट गाउँपालिका वडा नम्बर 6 बडीगाउँ बझाङ।
7: कतै तपाईँका छोराछोरीहरू कुलतमा फसेका त छैनन्? उनीहरूको सङ्गत कस्ता मानिसहरूसँग छ? उनीहरूको आनी बानीका बारेमा जानकारी लिनुहोस् है। हाम्रो व्यवस्थाका कारण उनीहरू कुलतमा फसेका हुन सक्छन्। तपाईँ हाम्रो सानो गल्तीले बाल बालिकाको भविष्य नबिगारौं।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
8: किन फोन मात्र झुन्डिएकी? नराम्रो काममा प्रयोग गरिरहेका छन्। त्यस्तै कारणले बाल बालिका र हामी जस्ता किशोर किशोरीहरू साइबर बुलिङमा परिरहेका छन्।
9: साइबर बुलिङ भने?
8: सुन, इन्टरनेटमा खराब मनसायले यौनजन्य सन्देश, फोटो पठाउने, त्यस्तो फोटो इन्टरनेटमा राखिदिने, धम्क्याउने, नग्न तस्विर राखेर अकाउन्ट बनाउने, ब्ल्याकमेल गर्ने जस्ता कुरालाई साइबर बुलिङ भनिन्छ। त पनि फोटो सोटो पठाउँदै छेस्, अप्ठ्यारोमा पर्लेछ है।
9: ला, अब के गर्ने?
8: पठाकी छस् भने पहिला त्यसलाई मेटाउन लगा। यदि मानेन भने प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीको साइबर बुलिङ युनिटले छानबिन गर्छ।
9: यति सानो कुरालाई यत्रो बनाउनु?
8: सानो कुरा भन्दा भन्दै भोलि ठुलो समस्या आउन सक्छ। यदि कसैले ललाई फकाई या दबावमा यस्ता कुरा गरिरहेको भए त्यो मानिसको बारेमा परिवारका सदस्य वा मिल्ने साथीलाई भन्नुपर्छ।
9: के इन्टरनेट मेसेन्जर भन्दैछौ? इन्टरनेटको दुरुपयोग नगर है, नचाहिने काम गर्यो भने समस्यामा परिन्छ।
8: यसलाई त्यही कुरा सम्झाएको आन्टी।
9: लो च्याल्यु, राम्रोसँग पढ है।
10: तपाई हाम्रा बाल बालिका पनि साइबर बुलिङको शिकार हुन सक्छन्। त्यसैले शिक्षक अभिभावक सबैले उनीहरूको आनी बानीमा ध्यान दिन जरुरी छ। साइबर बुलिङमा पर्ने होइनन्, पार्ने अपराधी हुन्। सजग रहौ, नडराउ, यस्ता गतिविधि विरुद्ध रिपोर्ट गरौ।
11: दय सामुदायिक वन उपभोक्ता समूह मस्टा 7 दयको सूचना। यस मस्टा गाउँपालिका वडा नम्बर 7 को दय सामुदायिक वनको सिमाना पूर्वमा मालिका द विनायक हुँदै लसुनतोला, पश्चिममा विनायक खिरखिरे पानी, ओखलछडा हुँदै पारिपातल सामुदायिक वनको सिमाना, उत्तरमा विनायक डाँडा, काउले लोद्या, बिराइना, बुढी ओडार हुँदै लौरो चढाउना र दक्षिणमा बाजुराको ढल्कना हुँदै द्वालकोट ठौर, च्याङसाकोट, लसुनतोला, बाँधे काँध हुँदै कुइरेसम्मको सिमानाभित्र कसैले आलोकाचो, दारकाठ, निगालो, झाप्रा, जडीबुटी, सोक्सिनु लगायतका अन्य जडीबुटीहरू यस दय सामुदायिक वनको उपभोक्ता समूहको अनुमति बिना ननिकाल्न हुन र छाडा, भेडा, बाख्रा, घोडा, खच्चर नछोड्न हुन सम्पूर्णमा जानकारी गराइन्छ। यदि वन समितिको नियमको उल्लंघन गरेमा वन ऐन 2076, प्रदेश वन ऐन 2077 र वन नियमावली 2078 र 79 अनुसार कार्यवाही भइजाने बेहोरा समेत सूचित गरिन्छ। प्यारीलाल जेठारा अध्यक्ष, ईश्वर बहादुर दुवाल सचिव, जयराम जेठारा सहसचिव, दय सामुदायिक वन उपभोक्ता समूह मस्टा 7 दय बझाङ।
12: तपाईँलाई थाहा छैन गाडीमा चुरोट पिउन पाइँदैन भन्ने कुरा?
13: तपाईँलाई के मतलब? तपाईँको पैसा खाइदिएको छैन क्यारे?
12: हेर्नुहोस्, तपाईँले आफ्नो स्वास्थ्यलाई त हानि पुर्याउने काम गर्दै हुनुहुन्छ, त्यति मात्र होइन अरूको लागि पनि हानि हुने काम गर्दै हुनुहुन्छ। तपाईँले गरेको धुम्रपानले तपाईँ मात्र होइन तपाईँ नजिक बस्ने हरेक व्यक्तिलाई उत्तिकै असर गरिराखेको हुन्छ। तपाईँलाई सायद थाहा छैन होला, यस्तो सार्वजनिक ठाउँमा चुरोट, बिडी, सिगार, तम्बाकु, ककड, सुल्फा, खैनी, गुटखा केही खान पाइँदैन। यदि खाएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन 2068 अनुसार सार्वजनिक स्थानबाट निकालिने वा ₹100 जरिवाना समेत तिर्नुपर्छ।
14: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
15: नमस्कार डाक्टर साहब।
16: नमस्कार, बस्नुहोस्। कसलाई के भयो?
15: डाक्टर साहब, बाबुलाई सन्चो नभएर लिएर आए कि।
16: बाबु, के भयो तिमीलाई?
9: एकदमै भोक लाग्छ, तिर्खा र पिसाब लागिरहन्छ, अनि थकाइ मात्र लाग्छ, कहिले कहीँ चक्कर लाग्छ।
16: ए, बाबुलाई बोल्न गाह्रो भयो जस्तो छ। तपाईँले भन्नुहोस् त, अरू के हुन्छ बाबुलाई?
15: बाबुलाई पिसाब लागिरहन्छ, केही गर्न पनि जाँगरै मान्दैन, धेरै नै तिर्खा लाग्यो, भोक लाग्यो भन्छ, खाना खाए पनि तौल घटेको जस्तो लागेको छ, के गर्ने होला?
16: तपाईँहरूका कुरा सुन्दा बाबुलाई बच्चामा देखिने मधुमेहको प्रकार एक रोगको लक्षण जस्तो छ। पहिला सुगरको जाँच गराउनु पर्छ। मैले पर्चा लेखिदिएको छु, बाबुको रगतको नमुना दिएर रिपोर्ट आएपछि लिएर आउनुहोस् है।
15: रगतको नमुना संकलन गर्ने यतै
9: हो, रिपोर्ट लिन आधा घन्टा पछि आउनुहोस् है।
15: हस् डाक्टर साहब, सुगरको रिपोर्ट लिएर आएको छु।
16: खै दिनुस् त, रिपोर्ट अनुसार तपाईँको बच्चामा मधुमेहको प्रकार एक रोग देखिएको छ। समयमा अस्पताल ल्याएर ठिक गर्नुभयो, ख्याल गर्नुहोस् है। यस रोगबाट हुने जटिलताहरूबाट बचाउन बच्चाको रगतमा भएको चिनीको मात्रालाई सामान्य अवस्थामा राख्नुपर्छ। त्यसका लागि समयमा औषधि सुरु गर्नुपर्छ। औषधि सेवन गरिएन भने मृगौला, आँखा, मुटु, जोर्नी र नसा सम्बन्धी समस्याहरू पनि देखिन सक्छ।
17: मधुमेह प्रकार एक रोग जति सक्दो चाँडो पत्ता लगाई समयमै उपचार गरियो भने यसका जटिलताहरूबाट बच्न सकिन्छ। यसका कुनै पनि लक्षण तथा चिन्हहरू देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नुहोला।
2: नियमित व्यायाम गर्ने भएर होला, फिट छौ सधैँभरि। ल ल,
18: के गर्ने, गर्नै पर्यो नि। फेरि मलाई त मधुमेह रोगको लक्षण देखियो नि।
2: हो र?
18: हो नि, एकदमै तिर्खा लाग्ने, धेरै पटक पिसाब लाग्ने, भोक ज्यादै लागेर खाए पनि दुब्लाउँदै जाने, हात गोडा झमझमाउने, ससाना खटिरा पनि चाँडै निको नहुने, यहाँसम्म कि बेहोस हुन पुगे। अनि स्वास्थ्य संस्थामा गएर जचाउँदा मधुमेह रोग लागेको थाहा भयो।
2: तर तिमी त फुर्तिलो देखिन्छौ।
18: पुरै छैन नि यार, डाक्टरको सल्लाह अनुसार सन्तुलित आहार खान्छु, पसिना निक्लाने गरी यसरी बिहान दैनिक आधा घन्टा शारीरिक व्यायाम गर्छु, धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन गर्दिन, बढी चिल्लोयुक्त खाना अनि मदिराको हानिकारक सेवन गर्दिन।
2: ए,
18: नियमित रूपमा मधुमेहको रक्त परीक्षण, उच्च रक्तचाप र तौलको जाँच गराउँछु, वर्षमा एकपटक आँखा परीक्षण गराउँछु। अहिले त सबै थोक कन्ट्रोलमा छ, तब त फिट छु म।
19: जीवन रमाइलो छ, मधुमेह भयो भन्दैमा चिन्ता नगर्नुहोस्। दैनिक आधा घन्टा पसिना आउने गरी शारीरिक व्यायाम गर्नुहोस्, चिकित्सकको सल्लाह अनुसार जाँच र उपचार गराउनुहोस्, अनि सन्तुलित खाना खानुहोस्।
14: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
20: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
21: झाडा पखाला, आउ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौं,
22: रोगहरूबाट अरूलाई पनि बचाऊ।
14: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
23: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भए भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्,

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।

0: सूचना सूचना सूचना स्वास्थ्य कार्यालय बझाङको सूचना औषधि ऐन 2035 अनुसार लागू औषधिहरू ट्रामाडोल नार्कोटिक प्रगाभालिन आदि र गर्भपतन गराउने औषधिहरू विशेष अवस्थामा डाक्टरको प्रिस्क्रिप्सनमा बेचबिखन गर्न पाउने भए तापनि यस जिल्लामा केही निजी स्वास्थ्य संस्थाहरूले कानून विपरीत बेचबिखन गरिरहेको भन्ने सूचना आएकोले त्यस्ता कार्यहरू तत्काल रोक्न हुन अनुरोध छ। अन्यथा कानून बमोजिम कार्यवाही हुने बिहोरा जानकारी गर्दछौ। स्वास्थ्य कार्यालय बझाङ।
1: हजुरहरूले नानीलाई समयमै अस्पताल लिएर आउनु भएको छ। नानीको चाहिँ मुटुको दर्पण बढ्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर सुनिने, खुट्टाको जोर्नीहरू दुख्ने भएको छ। त्यसको अलावा नानीको शरीरमा ससाना किर्खाहरू देखिएको छ। यो भनेको बच्चाहरूमा मुटुको बाटोको लक्षण।
2: बाल बालिकाहरूमा बारम्बार घाँटी दुख्ने र यसको केही समयपछि ज्वरो आउने, छालामा डाबर अथवा चाहिँ गिर्खाहरू आउने, जोर्नीहरू सुन्निने या बार बार दुखिरहने र दौड्दा धड्कन बढ्ने अथवा स्वस्व हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य कर्मीको या चिकित्सकको परामर्श लिनुपर्दछ। यसो नगरेमा भविष्यमा मुटुको ढाल बिग्रेर जीवनभर दुःख पाउने या शल्यक्रियासम्म पुग्नुपर्ने स्थिति आउन सक्दछ।

0: गर्दो रहेछ। उसको त 12 वर्ष छोराले पनि चोर तान्दै हिँड्छ रे त।
1: हे भगवान्, कस्तो श्रीमानको फेला परिएछ। कहिल्यै समयमा घर आउने होइन, राति राति चिल्ला जाड धोकेर आयो, हल्ला गर्यो। कम से कम बाल बच्चाको बारेमा सोचे पनि त हुन्थ्यो नि।
0: मर्यो रे, क्यान्सर लागेर। मैले त सम्झाउने गर्थे, मानेन। कुलतमा फसेपछि कसको के लाग्दो रहेछ र?
2: सुर्ती चुरुट सेवन गर्ने, जति सुकै पढे लेखेको भए पनि, जति सुकै ठुलो जागिरे भए पनि, त्यस्ता असभ्यसँग म बिहे गर्न सक्दिन।
3: धूमपान अनि मद्यपान निम्त्याउँछन् सधैँ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु। अमूल्य जीवनलाई कुलतमा नफसाऊ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
5: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको 4 किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो 4 किल्लाभित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को 4 किल्लाभित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको 4 किल्लाभित्र यस तलकोट इलाका वन कार्यालयको सहयोगले कारवाही गरिनेछ।
4: साथै यस वनको लागामाण्डुबाट गल्ला चौका हुँदै डाँडा खर्कदेखि साडाका ओडारसम्म रजाडाका उपभोक्ता र अन्य उपभोक्तालाई पाला नकाट्न यसै सूचनाबाट जानकारी गराइएको छ।
5: बनहेराला,
4: बिरजन विष्ट, शिवु विष्ट र डब्बल धामी,
5: जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख अठायत सचिव, मोबाइल 98 65 76 21 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश। मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
3: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइले अन्य अभिभावकले मोबाइल प्रयोग अराएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दा छन् रे मोबाइल चलाउने बानी बस्दो छ।
4: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने, नमाइको भन्नाई बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
5: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
3: मोबाइल धेगाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
4: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
5: मोबाइल चलाउने बानी पढेका बालबालिका एकोहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुन्या, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
3: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
2: रे मस्तिष्क विकास हुने अधिकतम उमेरनी मोबाइल चलाउने बानी पढाएका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
6: मुख सफा राख्न क्या हार्नु पड्दो छ,
3: दिनको दुई चोटी दाँत मास्नु पड्दो छ, दाँत मास्नका लागि नरम ब्रुसको प्रयोग गर्नु पड्दो छ, सधैँ सन्तुलित भोजन खानु पर्यो, गुलिया खानेकुरा कम खानु पर्यो, सुर्तिजन्य पदार्थ सेवन गर्नु हुँदैन, मध्यपान गर्नु हुँदैन, सुपारीको सेवन गर्नु हुँदैन, वर्षको एकचोटि दाँतका डाक्टरलाई जचाउनु पड्दो छ रे कुनै मुख सम्बन्धी समस्या पर्यो भने स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
7: ओहो गौरी, ओ कल्पना, मेरो दिग्रा दिदीको यति राम्रो भिडियो आएको, आऊ त आऊ हेर्नु है।
8: कति राम्रो

0: नेटाचौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीनको सूचना। यस नेटाचौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीनको चार किल्ला पूर्वमा धौलाको पैराबाट दलेको ओडार हुँदै खुतेडाको धारसम्म, पश्चिममा चुचुरकोटको च्यान डाँडा रिउलेको कुरेला हुँदै माचेको तल्लो सुवेलीसम्म, उत्तरमा माचेको धार पाटपाटाको धारदेखि बीचको पानी हुँदै धौलाको पैरासम्म र दक्षिणमा खुतुडाको धार हुँदै रड्ने चौका मस्टाको ढोकदिने हुँदै जाडनाउला जाने बाटो डाँडा खर्कसम्म जडीबुटी संकलन, आलोकाचो द्वारका, ढुङ्गामाटो गिट्टी उत्खनन, आगजनी, चोरी सिकारी, वन पैदावार फडानी, वन अतिक्रमण, सीमा मिच्ने लगायतका प्रतिबन्धित कार्य नगरी नगराइदिन हुन सम्पूर्ण यस वनका उपभोक्ता तथा आसपासका गाउँवासी तथा वडावासी र भेडा बाख्रा पालकहरूमा अनुरोध गर्दछौ। यदि नियम विपरीत उल्लेखित कार्य गरेमा वा गराएमा वन ऐन नियम अनुसार इलाका प्रहरी कार्यालय भातेखोला र डिभिजन वन कार्यालय बझाङको सहयोगमा कडा कारवाही गरिने बेहोरा सम्पूर्णमा जानकारी गरिन्छ। अध्यक्ष जयराज धामी, सचिव बलबहादुर धामी, कोषाध्यक्ष यशोदा सार्की। थप जानकारीका लागि सचिव बलबहादुर धामीको मोबाइल नम्बर 97 42 38 50 56 फोन गर्न सकिनेछ। नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीन बझाङ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
0: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सोनी असर अद्दो छ। निमोनिया भएका बेला फोक्सोभित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
0: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस रे फन्गाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
0: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदछन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
0: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुमपान गर्ने बेला निस्किएका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन्छ डाक्टर साहब?
0: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
0: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साइ पनि राख्नु पर्यो। बच्चाकी धुवा जस्तै घरभित्रको धुवा, भिडभाड, धुमपानको धुवा, धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: न्याउली पातल सामुदायिक वन उपभोक्ता समिति तलकोट साथको सूचना। यस तलकोट गाउँपालिका वडा नम्बर 7 अवस्थित न्याउली पातल सामुदायिक वनको पूर्वमा निल्याथरी, भोजथला, पोखरा खोला, नाइकका भेरा, ओखरतोला हुँदै सिंह डाँडासम्म, पश्चिममा ठुली चौर, देउपानी, झुलेबाज हुँदै लिङ्ग डाँडासम्म, उत्तरमा तुडी, रुगामेला, मालिका देवी थान, कुनु मार्नासम्म, दक्षिणमा चन्दबिरे थला, लामा मेला हुँदै बयाल ढुङ्गासम्म कोही कसैले पनि आलोकाचो तारकाट, घाँस दाउरा, चोरी सिकारी, खुला चरीचरण, वन पैदावार फडानी तथा नष्ट गर्ने, आगजनी, वन क्षेत्र मिचेर घर टहरा तथा छाना खरक बनाउने, जडीबुटी संकलन, दोहोरी पैठारी तथा निकासी गर्ने लगायतका काम नगरी नगराइदिनु होला। यदि यस वनको नियम विपरीत कोही कसैले माथि उल्लेखित कार्य गरे गराएको पाइएमा सब डिभिजन कार्यालय तलकोट र मेलबिसौना प्रहरी चौकीको सहयोगमा कडा भन्दा कडा कार्यवाही गरिने बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ। साथै यस वन क्षेत्रमा पाइने रातो च्याउ, कटुकी, सेतो चिनी, सतुवा, चिराइतो आदि जडीबुटी अर्को सूचना नभएसम्मका लागि संकलन कार्य बन्द गरिएको बेहोरा जानकारी गराउँदछौ। यस्तै यस वन क्षेत्रमा कुनै पनि काम गर्नु परे यस वन उपभोक्ता समितिबाट अनिवार्य रसिद लिन हुन पनि सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध गर्दछौ। यस वनमा छाडा चरिचरण गरिरहेका आआफ्ना पशु चौपाया तुरुन्तै लैजानुहोला। यदि वन क्षेत्रमा छाडा पशु चौपाया देखिएमा तपसिलको जरिवाना गरिने बेहोरा सम्पूर्णमा जानकारी गराउँदछौ। प्रति गाई गोरु घोडा भैँसीको रु 50 रुपियाँ, भेडा बाख्रा प्रति रु 10 रुपियाँ। रोनाधामी अध्यक्ष, मोबाइल नम्बर 9869633056। शङ्कर धामी उपाध्यक्ष, मोबाइल नम्बर 9769688511। शेरबहादुर धामी सचिव, मोबाइल नम्बर 9843333065। राजेन्द्र धामी कोषाध्यक्ष, मोबाइल नम्बर 9845965054। जनक धामी र लक्ष्मण धामी वन हेराला, न्याउली पातल सामुदायिक वन उपभोक्ता समिति, तलकोट गाउँपालिका, वडा नम्बर 7, बझाङ।

0: Time check.
1: अहिले रातिको 10 बजेको छ.
2: It's 10 p.m.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत तीन वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्रणाली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू
2: थाइराइडको जाँच TSH T3 T4 NTTPO NTTPO परीक्षण
1: बाथरोग सम्बन्धी जाँच NTCCP ANA DSDNA परीक्षण शरीरमा भिटामिनको अवस्था जाँच भिटामिन डी भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: एकै साथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मेछ, दुध खुवाइहाल्नु पर्छ र भने?
1: पर्छ नि, शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकै साथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मंगल मल्ल 98 68 17 43 10,
2: सुनकुडाका लागि 98 64 77 04 67,
1: देउलेखका लागि राजु 97 42 84 10 42,
2: भित्तरका लागि झलक बोहरा 98 69 70 59 49 59,
3: र ढोल्या मोडका लागि शैलेन्द्र धानु 97 42 41 73 42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख, 20 लाख, 30 लाख?
1: तम त मेरो लागि भगवानै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को चार किल्ला भित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठाय, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 81 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, ए छकालै कहाँ जान लाग्यो हो?
2: कहाँ मानी, कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले मुता बिजुलीको बिल तिर्न जान लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पन बिल तिर्नु कहिले बटीको रहेको, म पन झाउँ मान्दछु।
2: अरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु, अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम्म तिरेन भन्यो, सबैको लाइन काट्ने भने उही ब्याज पनि बढाएको बढै छ, त अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइग्या
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइहेला। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याखि नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 को विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 को विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिन भित्र बिजुलीको बिल तिर्नाकी लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: दबाउजू, बेला न कुबेला दौडी दौडी कहाँ जान लाग्या?
4: चेला चेलीकि लागि लत्ता कपडा जुत्ता चप्पल रे घरका लागि नानु खाद्यान्न ल्याउनु पर्ने हो, त्यही छौ माने कि छ्या। नमाइ घरुना उब्जेका गत्रे भटमास पनि हा, ती पनि बेच्नु पर्ने हो, ताहिले तलौ देउरा बजार झान लाग्या कि देउरौ।
3: तसो भया त तम्रा गत भटमास पन बेचिन्या, तमुखी चाहिने सबै सामान पन पाइन्या, देउरा बजार मि रहेको रत्न दुर्गा जनरल स्टोर मि झाया त।
4: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा जुत्ता चप्पल खाद्यान्नका सामान नुन तेल दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
3: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर केदारसिंह गाउँपालिका 1 तल्लो बजार देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बालबालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
2: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आगलागी, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अपनाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
2: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रिएर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाओ, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुफत मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पार्केटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पुर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800064408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको के के हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खति हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बच्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागिहाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी, नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरि जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आया कि अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरि जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868549454 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्तो ट्याङ्की हालिबन विषादी छड्न लागि है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तहाले यो ट्याङ्की पछाडि त हालिकन कीटनाशक विषादी छड्न लगाएको, यो छडाएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै, माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पयो, माइस खित पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अञ्चेल तरकारी निको लाग्यो पनि पछि यो घट्दै जानु छ, त्यसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारहरी हिलाइन, छकालै हुँ त टङ्की लिकन आया एउटो यी किडा मिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुइले पो सिकाइया त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम बाटो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराकी पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनीहरू पनि असर हेर्ने रहेछ, अहिले कि राउँ भने क्या हेर्नु त, म त छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा हो र पालेका नमै हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भने ल जा त जा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ। साथै माहुरी, अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: 26 पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: हेलो दाजु ढोग्निया, आज छकाल छकालै फोन गरिकन त मुखी दुःख दिया है।
1: भाग्यवानी भए बाजे, क्याको दुःख हुनु सम्झना बाजे, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औ दे नि, हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमी गएका हौ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकी पहिरोको संकटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी

0: छलफल गर्यौँ।
1: ए, त्यो कुरो त राम्रो हो। अझ त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका मानिस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका मानिस कि बढी प्राथमिकता दिनुपर्छ। हा बाजी, अरू क्या छलफल गरे त तुमले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय गरेछौ तुमले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान गरी सबैकी सूचना दिनु पर्यो। हा, तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तुमले?
0: ए दाई, बनायौ। कसो देखे, म प्राथमिक उपचार कार्यदलमी छु, त्यहाँपछि अनिस्की भन्या पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भन्या कि छु। तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उही दिन लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्त्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्त्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट ही जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ता गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पनि बचु र अरूखी पनि बचाउ।
2: खराब मौसमी अवस्थाबाट ही निम्तन सक्ने बाढी पहिरो भूक्षय भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवार कि जोगाउना कि समयमै मौसम पूर्वानुमान बारेमी सूचना लि पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्न्या,
2: खोज तथा उद्धार कर्मीखी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँ ठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरू कि आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथि गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दा छन्, खेत चिरा पड्या पनि घर वरिपरि चिरा पड्या पनि यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुथि ठाडो खोला 81 थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो हो भाइ। पानीका मूल 81 बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटोमा हिट्या बेला पन काहीँ रुख बिजुलीका पोल ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पन कोही कसाई हुँदैछन्। यी पन पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो हो भाइ, भाइ त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिनो भन्दा छन्, पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने घरका झ्यालडोका 81 बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथिका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नुपर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भया।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनि ल्याए त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो, अब कहाँ जाउँ कसो अरू।
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी, त्यही लागि त तुखी थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो, त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो, ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो, कहाँ कहाँ पाइदहान तिनु साबुन,
2: अब कहाँ कहाँ पाइदहान कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउन सहयोगी,
3: तितेपातीको साबुन शरीरको दुखाइ कम गर्छ,
2: अल्लोको साबुन शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ,
3: चोत्रोको साबुन जन्डिस कम गर्नमा मद्दत गर्छ,
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ,
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ,
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ,
3: गाजाको साबुन हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी,
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ,
3: धुपी जडाको साबुन सुगन्धित अनुभव,
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ,
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्, पूर्णतः केमिकल रहित शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार नमस्कार उपाध्यक्ष ज्यू, बसौ न, केही कुराकानी गर्नु थियो कि
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो, उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू, त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्?
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा।
2: हाम्रा सेवाहरू:
3: स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56, 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निराखण्डका 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848914397 9868686959 07022282708।
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानैको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि, त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, वहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँ भाइ, म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
4: पक्का है।
3: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आसो भन्या त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थेँ होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई, डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकालो छकालो तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हान्न, के भो के नाइ?
7: ओ भने दाजु, देखे आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँछ आउँदा, आँखा उडा तिन ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौडो त झन् हेर्नै नहुने भने क्या भयो होला देखे दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नअर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघि रे छोइसकेपछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दछ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्यो आथिनु पर्दैन। यो रोग लाग्याको एकदेखि दुई हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाई जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहानै बिहानै होम भनेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गएर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिन, मैले योग गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका, अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन, शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला, आउँ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोई त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाइ।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो, बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बच्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्।
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमै सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने अर्दा छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दा छन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आत्ता छन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने,
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने, ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई बिजुली बत्ती टर्च फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने,
9: ग्यास चुलो पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने,
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने,
9: आगो गिजर हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने,
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने,
9: आगोले पोलिहालेमा के गर्ने,
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने,
9: आगो निभेपछि लुगा घडी र गर गहनाहरू फुकाल्ने, त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने,
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने,
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसादजी, के गर्न लाग्या?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसादजी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम 2 भाडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन। फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसादजी। यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लाग्यो आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ।

0: यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
1: होइन, छोरोले त बुहारी चाहिँ गजब कि छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
2: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौं, सँगै हाँसौं।
4: एचआईभी एड्सबाट आफू बचौं, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भन्या रे सम्पर्कमा आयो भन्या तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भन्या लक्षण देख्यो भन्या रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
7: रेबिजबाट कसरी बस्ने?
5: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
7: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
5: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
8: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने उन्नी एक्ली जाहेक नै कि नै
2: हजुर जाने हो है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असरद्दो छ। निमोनिया भएका बेला फोक्सो भित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फनगाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुम्पान अन्य बेला निस्किएका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन् त डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामिया जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खानेकुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने, यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खानेकुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने हेर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साइ पनि राख्नु पर्यो। बच्चाकी धुवा जस्तै घरभित्रको धुवा, भिडभाड, धुमपानको धुवा धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौँ,
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घरपालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाग्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घर भन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड्याका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्न हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउन पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई? पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर, मुरीला आऊ त तिमी पनि मसँगै। तपाईँले फेरि पानी पिउनु होला नि है? है है,
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ, टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
8: स्वास्थ्य प्रवर्धनका लागि

0: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइ रे अन्य अभिभावकले मोबाइल प्रयोग अराएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे, मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नाई बिउजिन्या रे, निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे, छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेगाइपन बाल बालिकालाई खाना खुवाउनाले बाल बालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जैका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकहोरो हुने लक्षण देख्दै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुने, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरनी मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
5: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के गर्नु पर्दो छ, यो विषयमा नमाई जानकारी दिएर त दाइ।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि, हो त्यहीका टोकाइबाट माइसेकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौँ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पर्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइस निसद्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सद्दैन। र
5: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या का लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
5: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के गर्नु पर्यो?
1: हो यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन, यति अरे भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: प्रियसी म्युजिक प्रालिस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपाथिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत तीन वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू
2: थाइराइडको जाँच TSH T3 T4 NTTPO NTTPO परीक्षण
1: बाथरोग सम्बन्धी जाँच NTCCP ANA DSDNA परीक्षण शरीरमा भिटामिनको अवस्था जाँच भिटामिन डी भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्म्याछ, दुध खुवाइहाल्नु पर्छ र भने?
1: पर्छ नि, शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्ष

0: सम्म आमाको दुध खुवाई राख्नु पर्छ।
1: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: 26 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज पेरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला, लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुन्जिन थाल्छन् अनि बाजाका धुनसँगै शुरू हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुईजना महिलाले सनाईको अभ्यास गर्छन्। सामुदायिक भवनकै तल तीनजना महिलाले लामो र गरौं बाजा कर्नार र नरसिंहलाई समाउने र फुक्ने अभ्यास गरिरहेका हुन्छन्। बाँकी चारजना महिलाले भवनकै हलमा तल ताल बाजा दमहा ढोलक ड्याम्पो र झ्यालीको संयोजन गरिरहेका हुन्छन्। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 का 10 जना महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै सुरुका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावसँगै मौलिकता सङ्कटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम शुरू गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भुटेकोशीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्छ।

0: ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यसँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा।
1: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोसी बाढीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरूमध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढी, कक्षा कोठा क्षतिको 62% भन्दा बढी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टिमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। सुरुको 3 लागि जनशक्ति सहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
0: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योबिसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार 27 उपचारका लागि बट्टारस्थित फार्मेसीमा लगेकी छिन्। योबिसा एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी 20 उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 कविता श्रेष्ठको 6 शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले भनिन्। बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ। खोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ।

0: खोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन तर तल्लो
1: संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सड़क, खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमानदारीता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
2: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
3: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा

0: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: सेवाहरू: पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
2: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
0: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
1: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
2: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको इसिजी गरिने,
0: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
1: चिकित्सक बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
2: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
0: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।